0: परिचय दिनुहोस्। सफा गाउँ स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ।

0: आग्रह गरेको छ तर उचित व्यवस्थापन नभएसम्म त्यहाँबाट जानु भन्दै उनीहरूले अडान राखेको जनाइएको छ। यसैबीच सरकारले होल्डिङ सेन्टरमा 100 जना टास्क गर्दै असार 24 गतेभित्र बैंक खाता नम्बर उपलब्ध गराउन कड़ा निर्देशन दिएको छ। 24 गतेसम्म खाता नम्बर उपलब्ध गराउनेहरूलाई मात्र सरकारले तत्काल बसोबासका निम्ति लगिदिने भनिएको छ भने 25,000 रूपियाँ दिने पनि सरकारले निर्णय गरेको छ। सरकारले यसअघि 3 महिनासम्मको मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो तर 24 गतेभित्र खाता नम्बर नदिए रकम नपाइने चेतावनी सरकारी अधिकारीहरूको छ। सुकुम्बासीहरूले भने सरकारको यो शर्तमा पूर्ण असहमति जनाउँदै हालसम्म खाता नम्बर बुझाएका छैनन्। सरकारले व्यवस्थित बसोबासको स्थायी ग्यारेन्टी गर्न नसकेर केही रकमको प्रलोभन देखाई आफूहरूलाई पन्छाउन मात्र खोजेको उनीहरूको आरोप छ। उचित घाँस बाँस र कपासको स्थायी व्यवस्था नभएसम्म हाल बसिरहेको ठाउँ नछाड्ने सुकुम्बासी कडान छ। उनीहरूले होल्डिङ सेन्टर बाहिर पीड़ितहरूको सरकार पत्र टाँसेर आफूहरूलाई जबरजस्ती निकालिएमा पुनः थापाथली लगायतका पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी यसअघि नै दिइसकेका छन्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।

0: 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली कांग्रेसको संस्थापनेतर समूहले आज 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। इतर समूहले निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट गत महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो। बैठक काठमाडौँको चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा दिउँसो 1 बजे बोलाइएको निवर्तमान कार्यभाग सभापति पूर्णबहादुर खड्काको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठकमा काठमाडौँमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्व पदाधिकारी र पूर्व केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ। गत शुक्रबार निवर्तमान कार्यवाहक सभापति खड्काको गलपुटार स्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो। बैठकपछि नेता मीन विश्वकर्माले सोमबार चुनदेवीमा सम्पर्क कार्यालयमा सञ्चालनमा आउने र बैठक पनि बस्ने जानकारी दिएका थिए। नेता विश्वकर्माले साथै प्रदेशमा भेलाहरू सम्पन्न भइसकेका र अब राष्ट्रिय भेलाको तयारी गरिएको पनि बताएका थिए। त्यस्तै बैठकबाट राष्ट्रिय भेलाको मिति तोकिने उनको भनाइ थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोग मार्फत निगरानी बढ़ाएको छ। सीसीटीभी क्यामेरा र अटोमेटिक नम्बर प्लेट रिग्राइजेशन प्रणालीको प्रयोग गरी नियम उल्लंघन गर्ने गाड़ी चालकलाई निगरानी गर्दै कार्यवाहीलाई तीव्र बनाएको जनाएको छ। कार्यालयका अनुसार प्रविधि मार्फत निगरानी बढ़ाएपछि कार्यवाहीमा पर्ने चालकको संख्या उल्लेख्य बढ़ेको छ। एक वर्षमा कुल 38,778 जना चालकलाई कार्यवाही गरिएको छ। ट्राफिक प्रहरीका अनुसार सड़कमा नियम उल्लंघन गरेर भाग्ने गाड़ी चालकलाई क्यामेरा मार्फत पहिचान गरी जरिवाना तथा कानूनी कार्यवाही गरिँदै आएको छ। साथै एएनपीआर क्यामेराले गाड़ीको नम्बर प्लेट मात्र होइन चालकको गतिविधि समेत निगरानी गर्ने गरेको छ। कार्यालयको तथ्याङ्क अनुसार 2082 वैशाखदेखि असार 20 गतेसम्म एएनपीआर क्यामेराको सहायताले 15,954 जना चालकलाई कार्यवाही गरिएको छ। त्यस्तै यही अवधिमा सीसीटीभी क्यामेराको निगरानीबाट 22,824 जना चालकलाई जरिवाना सहित कार्यवाही गरिएको छ। आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको छ। कुनै गाड़ी दुर्घटना गराएर फरार भए पनि क्यामेराले सम्बन्धित मार्गबाट गुज्रिएका गाड़ीको नम्बर प्लेट र विवरण सुरक्षित राख्ने भएकाले अनुसन्धान र कार्यवाही गर्न सहज भएको ट्राफिक प्रहरीको भनाई छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ। अहिले कोशी बागमती गण्डकी लुम्बिनी कडाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ। मध्य प्रदेशमा भने आंशिक बदली भएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै 90 मिनट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताएका छन्। रोइटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताएका छन्। छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रूसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा समेत राखेका छन्। साथै उनले युक्रेन र उसका युरोपेली सहयोगीहरूले लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढ़ाउने प्रयास गरिरहेको आरोप पनि लगाएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गरेका छन्। जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताएका छन्। विश्वकप 2026 अन्तर्गत राउण्ड अफ 16 आजको खेलमा मोरक्को र इंग्ल्याण्डबीच प्रतिस्पर्धात्मक खेल अहिले भइरहेको छ। आफ्नो शुरूआती अग्रतालाई कायमै राखेको इंग्ल्याण्डलाई मेक्सिकोले पछ्याइरहेको छ। मेक्सिको सिटी रंगशालामा जारी खेलको 69 मिनटमा राउल जिमेनेजले पेनाल्टी सुटआउट मार्फत गोल गर्दै मेक्सिकोले इंग्ल्याण्डलाई पछ्याइरहेको छ। इंग्ल्याण्ड मेक्सिको विरूद्ध 3-2 गोल अन्तरले अगाडि छ। त्यस्तै 5 पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई 2-1 अन्तरले पराजित गरेको हो। नर्वेको जीतमा एलिङ हालान्डले 2 गोल गरेका छन् भने ब्राजिलले 2 पटक पेनाल्टीको अवसर पाएको थियो। पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयमा नेमारले पेनाल्टी गोल गरेका छन्। अब नर्वेले क्वार्टर फाइनलमा मेक्सिको र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यो सँगै ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल अघि नै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा 2 गोल गरेका नर्वेका हालान्ड 4 खेलमा 7 गोल रहित गोल्डन बुटको दौड़मा फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोन मेस्सीको बराबरीमा पुगेका छन्। त्यस्तै महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। लर्ड्समा हिजो भएको फाइनलमा घरेलु टोली इंग्ल्याण्डलाई 7-विकेटले पराजित गर्दै अस्ट्रेलियाले 7 पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो भने फ्रेया केम्पले अभिजित रवाली सन् जोडेकी छन्। लुसी ह्यामिटले 4 ओभरमा 19 रन मात्र खर्चेर 1 विकेट लिएका छन्। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

हजुर नमस्कार. आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु र नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. त्यसै गरी डिजिटल प्लेटफर्म हाम्रो पात्र .com र नेपाली नेटवर्क .com बाट पनि प्रसारण भइरहेको छ. र विशेष गरी नेपाली बसमा हामी देश विदेशका विभिन्न विषयहरूमा चर्चा र परिचर्चा गर्ने गर्दछौं. र नेपाली बस तपाईँ देखेर सुन्दै हुनुहुन्छ काठमाडौँ उपत्यकामा रेडियो 99.1 MHz. नेपाली बस हरेक नेपालीहरूले मन पराउने कार्यक्रम हो. विशेष गरी यसमा हामी राजनीतिक आर्थिक सामाजिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा अनि परिचर्चा गर्ने गर्दछौं. आदरणीय श्रोता, र विपक्षीको रिपोर्ट कार्ड यतिखेर आएको छ. सरकार पपुलिस्ट र स्वेच्छाचारी र असफल भएको भन्ने खालका विषयहरू जोडिएर आएका छन्. सरकार लाइफ भन्दा पनि लाइटतिर लागेको छ. नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार नागरिकको लाइफ जीवन भन्दा सामाजिक सञ्जाल लाइकमा बढ़ी केन्द्रित भएको आरोप लगाउनु भएको छ. त्यसै गरी सरकार गलत दिशामा अघि बढ़ेको प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दिशामा अघि बढ़िरहेको आरोप लगाउनु भएको छ. त्यसै गरी प्रगतिशील लोकतान्त्रिक पार्टी प्रणोपाले सरकार अधिनायकवादतर्फ अघि बढ़ेको आरोप समेत लगाएको छ. आदरणीय श्रोता, सरकारका 100 दिनका हामी समीक्षा गर्दैछौ. सरकारको मध्यवास कस्तो रह्यो भन्ने विषयमा पनि छलफल र परिचर्चा गर्दैछौ. र विशेष गरी सरकारले अब देश र जनताको पक्षमा नागरिकको पक्षमा अगाडि बढ्नुपर्छ. सरकार अब छूट फेल हुने छूट छैन. यो सरकारलाई जसरी नेपाली जनताले मत दिएका छन्, नेपाली जनताले मन पराएका छन्, त्यो अनुसार यो सरकार पनि अगाडि बढ़न सक्नुपर्दछ भन्ने विषयमा हामी चर्चा परिचर्चा विगतदेखि नै गरिने आएका छौं. र प्रधानमन्त्री बालेन्द्र शाहको आजको यो उपस्थितिलाई लिएर पनि विभिन्न किसिमका टीका टिप्पणीहरू पनि भइरहेका छन्. बालेन्द्र शाहले जसरी प्रधानमन्त्रीको पदको गरिमा जोगाउन सक्नु भएको छ त भन्ने खालका विषयहरू पनि जोड़िएका छन्। आदरणीय श्रोता, डेंगीबाट जोगिनुहोला, किनभने डेंगी को प्रकोप यतिखेर छ. पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन एपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ. स्वास्थ्यको एकदम ख्याल गर्नुहोला. डेंगी तराई लगायतका अब धेरै ठाउँहरूमा अहिले काठमाडौँ उपत्यकामा पनि डेंगीको निकै ठूलो प्रभाव छ, किनभने लामखुट्टेहरू काठमाडौँमा पनि भित्रिएका छन्, धेरै छन् ठाउँ ठाउँमा लामखुट्टे छन्, फोहोर छ, अप्ठ्यारो परिस्थिति छ. त्यसैले डेंगीबाट बस्नका निम्ति तपाईँहरूले आफ्नो स्वास्थ्यको समेत ख्याल गर्नुहोला. आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ. नेपाली चिया निर्यातमा सबै भारतीयको अल्झन छ. सरकार को व्यवस्था न प्रोत्साहन न प्रयोगशाला. भारतीय बजारको मात्रै भरपर्दा शास्ति छ. मारमा किसान र उद्योगी तेस्रो मुलुकमा चिया निर्यातका लागि सरकारले मार्ग प्रशस्त गर्छ भन्ने खालका विषयहरू अस्ति आएका थिए, आश्वासनमा आएका थिए ती विषयहरू, तर त्यो आश्वासन किन पूरा हुन सकेन आज हामी चर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता, नेपाली बहसमा आश्वासन कहिले पूरा हुन्छ? सरकारले लाइकमा मात्र हो, सरकार लाइफमा किन अगाडि बढ़िरहेको छैन? नागरिकहरूको लाइफमा सरकार किन जहिले पनि ब्याक छ? सरकारका आलोचनाका विषयहरू, सरकारले राम्रा कामहरू, सकारात्मक ऊर्जाका कामहरूलाई पनि हामी चर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता, अहिलेको अवस्थामा सरकारलाई अब छूट छैन फेल हुने. सरकार पास हुनुपर्छ, सरकार जनता मैत्री हुनुपर्छ, सरकार जनताको सरकार हुनुपर्छ. जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु भएको छ. बिरामी भएर मृत्यु हुनेको संख्या कम र कतिपय मृत्युको कागजात कारण नफुलाइए पनि धेरैमा चाहिँ पत्ता नलागेको अर्थात अननोन भनेर लेखिएको छ. किन मृत्यु हुन्छ जापानमा नेपालीहरूको? जापानमा धेरै नेपालीहरू छन् र उनीहरू अकालमा मृत्युवरण गर्न बाध्य छन्। आदरणीय श्रोता, मृत्यु भएका वा आत्महत्या गर्ने नेपाली विशेष गरी निर्माण क्षेत्र, होटेल तथा रेस्टुरेन्ट सप्लाई कम्पनीमा कार्यरत रहेका छन्। जापानमा स्थायी आवासीय परिचय पत्र नै पाएका करिब नेपाली 9908 जना रहेको बुझिएको छ। हाल जापानमा रहेका नेपालीहरू 3,92,92 जना रहेका छन्। जापानको प्रवासी आप्रवासी सूचीमा नेपालीको संख्या 5 औं स्थानमा छ। जापानमा नेपाली विद्यार्थीको संख्या सन् 2025 सम्म 1,16,000 पुगिसकेको छ। जापानमा पनि निकै दुःख छ अहिलेको अवस्थामा नेपालीहरूलाई। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौं। विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध गरिएको छ। विद्यालय खोल्न अनुमति, स्वीकृति र कक्षा थपको अधिकार स्थानीय तहलाई, प्रधान अध्यापक नियुक्ति अब स्थानीय तहबाटै हुने भएको छ। र संशोधित नियमावलीमा के छ त आजको नेपाली बहसमा चर्चा गर्दैछौ हामी। शिक्षक सरूवा 3 वर्षपछि मात्र, सरूवामा अपाङ्गता भएका शिक्षक र गर्भवतीलाई प्राथमिकता, प्रधान अध्यापकलाई 1,000 देखि 3,000 रूपियाँसम्म मासिक भत्ता, हिउँदे र बर्खे बिदा 30 दिन, निजी विद्यालय खोल्ने धरौटी रकम वृद्धि, ई पेन्सनको व्यवस्था, पीआर र ग्रीन कार्ड भएकाले पेन्सन नपाउने, विद्यार्थीको कपाल काट्न लगाउन नपाइने लगायतका प्रावधानहरू प्रोभिजनहरू आएका छन्। विद्यालयमा चाहिँ अब दलका सदस्यलाई निषेध गर्ने रणनीति सरकारले यतिखेर अख्तियार गरेको छ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छौ, विश्रामपछि हामी उपस्थित हुनेछौं।

0: ਹਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸੱਜੀ ਲਈ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰ ਇੱਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਬੇਸਮਾ ਬੈਂਕਿੰਗ
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: यो नेपाली रेडियो नेटवर्क
3: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क डिसोम फाइबर नेट
4: हाम्रो बेसमा यति राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी हुनुहुन्छ। डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। डाक्टर साहब, लामो समय भयो तपाईँसँग कुराकानी हुन पाएको छैन नेपाली बसमा, धेरै श्रोताहरूले सुन्न चाहनु भएको छ, तपाईँ सन्चै हुनुहुन्छ? अब यो सरकार कस्तो छ डाक्टर साहब, सन्चो छ कि छैन? सरकारका कामहरू कस्ता छन्? अब मधुमास पूरा भयो, 100 दिन पूरा भयो, सरकार सही बाटोमा छ कि छैन?
5: अब यो सरकार त हो, नयाँ सरकारले अलि कुरा त स्वाभाविकै हो, तर हाम्रो जस्तो मुलुकमा सामान्य मिसन भएको राजनीतिले र नेतृत्वले असामान्य नतिजाहरू दिन दिने सम्भावना हुन्छ भनेर जुन अपेक्षा गर्ने गरिन्छ त्यो नै मैले मुख्य कुरा हो र बेकार कुरा हो। अहिले नै त्यस्तो कुरा भन्ने कुरा अपेक्षा नै गलत हो। सरकार भन्ने कुरा त कर्मकाण्ड हो, त्यो आइरहन्छ गइरहन्छ।
4: अहिले सरकार चाहिँ सही बाटोमा छ कि छैन डाक्टर साहब? जस्तो अहिले नेपाली कंग्रेसले भनेछ क्या, सरकार लाइफ भन्दा पनि लाइकतिर बढ़ी लाग्यो भनेर आरोप लागेछ प्रतिपक्षीले, होइन? सरकार गलत दिशामा अघि बढ़िरहेको छ भनेर चाहिँ अब यो नेकपा लगायतका दलहरूले चाहिँ भनिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि सरकार प्रति कतिपय कुराहरू बाहिर नआए तापनि कतिपय विषयहरू चाहिँ सरकार प्रतिका आलोचनाहरू टिप्पणीहरू पनि आन्तरिक रूपमा पनि मतभेदहरू छन्। अब जनताले यति धेरै ठूलो आशा गरेका छ, विश्वास गरेका छ, भरोसा गरेका छ, अब यसबाट पनि सफल भएन भने फेरि द्वन्द्वतर्फ धकेलिन्छ देश भन्ने अन्यलता छ। अब अहिले सही बाटोमा यो सरकार बढ्न सकेन भने त दुःख पाउँछ नि त जनताले?
5: अब त्यो जनताले दुःख पाए भन्नु हुँदैन, किनभने यो जनताको छनौट हो। जनताले दुई तिहाई दिएर अहिलेको राजनीतिलाई चाहिँ सत्तामा पुर्याएका छन्। जे हुन्छ त्यो जनताले सहनुपर्छ। चुपचाप घन्टी छाप त्यस्तो घोसिङ्गानी कुरा गरेर अब के परिणाम आउँदैन, केही पनि अर्को भन्दैन।
4: होइन, अब सरकारले चाहिँ डेलिभरी दिने कुरामा, होइन, महँगी नियन्त्रण गर्ने कुरामा, मैले यहाँ समाचारहरू पढ्दैछु अहिले जहिले पनि यो चिया निर्यातमा, होइन, सधैँ भारतीयको उल्झन छ। सरकारले अस्ति मात्र भनेको थियो अब हामी चाहिँ नयाँ गन्तव्य पनि खोज्छौं, तपाईँहरू चाहिँ ढुक्क हुनुहोस् भनेर उद्योगीलाई आश्वासन दिएको थियो। मल पाउने नपाउने कुरामा पनि त्यत्तिकै स्थिति अहिले नाजुक अवस्था छ, होइन? यही कुराले त हो नि त वितृष्णा जाग्ने नागरिकहरूमा, होइन डाक्टर साहब?
5: त्यो पनि उनीहरूले भन्न पाइँदैन, किनभने उनीहरूलाई पुरानो सत्तालाई पन्थाउन पाउँदा पुगेको थियो, पुरानोलाई दण्डित गर्नेमा उनीहरूको प्राथमिकता थियो, उनीहरूले दण्डित गरेका छन् र नयाँ पात्रहरू सत्तामा आएका छन्। अब पुरानो किन त्यस्ता थिए र नयाँ कसरी उस्तै हुन्?
4: यतिखेर हाम्रो बेसमा डाक्टर सुरेन्द्र केसी
5: भन्ने कुरा अब तुलना गर्ने हो, पुरानोलाई गाली गरेर मात्रै समाधान आउँछ कि आउँदैन, पुरानोसँग पनि केही बाध्यता थियो कि, किनभने पुरानै अत्यन्त भ्रष्ट पात्रहरूका नयाँ भेरिएन्टको रूपमा यिनीहरू छन्। पुरानै सत्तामा कुनै न कुनै कसैका ज्वाइँ, कसैका छोरी, कसैका भतिजा, कसैका छोरा नयाँ भेराइन्टको रूपमा यिनीहरू सत्तामा आएको अब एक्सपोज हो नि त। कोही नयाँ मान्छे रहन्छ नि त यहाँ, अरूका छोराछोरीलाई नेपो बेबी र नेपो किड्स भनेर उनीहरूलाई डाँडा कटाइयो, उनीहरूको घरद्वारमाथि आगजनी गरियो, कुटपिट गरियो, सारो कुरा गरियो। अब अहिले हेर्दै जाँदाखेरि त तिनै भ्रष्टहरूका शाखा सन्तानको छन् यिनीहरू त।
4: अनि सही बाटोमा छैन भने भ्रष्टाचार नियन्त्रण गर्छौ, बिचौलियालाई चाहिँ हामी कडकडामा ल्याउँछौ भनेर चाहिँ अस्ति प्रधानमन्त्रीले त त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा अख्तियारलाई 5 घण्टा होइन 5 वर्षसम्म चाहिँ हामी थुनेर सोध्न तयार हुन्छौ जनताको लागि, विकासको लागि भन्नुभयो नि त होइन।
5: त्यो त भइरहेछ नि त, भ्रष्टहरू थुनिएका छन्, विष्णु पौडेलहरू जेलमा छन्, दीपक भट्ट जेलमा छन्, सारा छँदैछन् नि त होइन। जनतालाई त्यसो भने शान्त छ तपाईँको विचारमा? यही हो जनतालाई प्रतिफल दिने वे आउट,
4: जनताले चाहेको यही होइन?
5: अनि त्यो त तपाईँले भन्नुभयो नि त, यता भ्रष्टलाई यहाँ त्यहाँ के भन्नु भने अब जनताको गोजीमा पुग्यो त मालपानी रोजगारी पाए त उनीहरूले, त्यस कारण यो प्रश्न नै होइन के, प्रश्न मुलुकलाई कसरी औद्योगिकरणलाई जाने भन्ने प्रश्न, कसरी कृषि उपजको व्यापारीकरण र व्यवसायीकरण नियन्त्रीकरण गर्ने भन्ने हो। त्यो भएपछि मात्रै रोजगारी बढ्न थाल्छ, रोजगारी बढ्यो भने मात्रै जनताको गोजीमा, जनताको थैलीमा अलिकति औषधिको लागि, शिक्षाको लागि, स्वास्थ्यको लागि कम जुट्न थाल्छ। अब सरकारले के गरिदियो भने शिक्षामा कर लगाइदियो, स्वास्थ्यमा कर लगाइदियो, विद्युतमा कर लगाइदियो, अनि अब यो बाटो नै उल्टो छ भने जनताले चाहेको कुरा कसरी हुन्छ त्यहाँबाट भन्नु त? त्यसको लागि के गर्नु पर्यो त भन्दाखेरि जो चालु खर्च छ त्यो चालु खर्चलाई न्यूनीकरण गर्नु पर्यो। चालु खर्चलाई न्यूनीकरण गरेपछि मात्रै पुँजीगत खर्च बढ्छ, पुँजीगत खर्च बढिसकेपछि मात्रै बजेट तलसम्म जान्छ, बजेट तलसम्म गयो भने मात्रै मोबिलिटी बढ्छ, जनताहरू जोडिन्छन्, निजी क्षेत्र जोडिन्छ। अब निजी क्षेत्रलाई थर्काएर कुटेर पिटेर जेलमा हाल्नेपछि क्यापिटल फ्लाइट हुन्छ, क्यापिटल फ्लाइट यहाँ अब तपाईँ ब्याङ्कको ब्याज तपाईँलाई थाहा छ कि थाहा छैन, अहिले ब्याङ्कको ब्याज 2% 3% छ, 16-17 खरब भन्दा ठुलो पैसा चाहिँ थुप्रेर बसेको छ, विदेशी मुद्रा यति सञ्चित छ कि त्यो बाहिर आउन सक्ने स्थिति नै छैन। अब सिमानामा 2,000-5,000 को सामान वारबार गरेर मान्छेहरू पेट पाल्थे, 100 रुपियाँ भन्दैछ यतातिर, 100 रुपियाँ भनेपछि उता चिनी बन्द गर्थ्यो किनभने चिट फर ट्याट नहुन्छ। त्यस कारणले अब यो जनताले चाहेको यसबाट जनताले पाउँछन् भन्ने अपेक्षा हो र मान्छेको, पाइन्छ र यसरी।
4: होइन अब यो अहिलेको यो सरकारले जुन तरिकाले आफ्नो बाटो आफ्नो गतिलाई अगाडि बढाउन खोजेको छ, तर यो जनता मैत्री छैन होइन। शासकीय सुधारका 100 कामहरू चाहिँ 100 दिनमा हामी पूरा गर्छौ भनेर जसरी सरकार अगाडि बढ़ाएको थियो, ती कामहरूमा कति नम्बर दिनुहुन्छ डाक्टर साहब? अहिले यसो हेर्दा
5: अब के नम्बर दिनु पर्यो? अब नम्बर अघि मैले भने नि म त्यो भयो भने मात्रै नम्बर दिने नदिने कुरा भन्छु, जुन प्रश्न छ त्यसको त्यो अनुरूपको उत्तर आउन थाल्यो भने नै नम्बर दिने नदिने कुरा सोच्ने होला। तपाईँले सोध्नु भएको छ लिपु लेक नेपालको कुन जिल्लामा पर्छ, तपाईँले फिरिममा पर्छ भने उत्तर दिनु भने कति नम्बर दिन्छ तपाईँ? अब कन्फ्युज, तपाईँलाई नै कन्फ्युज होला लिपु लेक वास्तवमा कहाँ छ भनेर, त्यस्तो हो भने तपाईँले 28 नम्बर हालिदिन सक्नुहुन्छ। अब म चाहिँ कवि पनि काटेर आएको, अथवा कवि काट्न त मलाई के दिन्थे, कवि यसरी काटिन्छ भन्ने मैले सुनेको, किन कवि पनि यिनीहरू पार्टिसन आधारमा दिन्थे, अब अहिले पनि दिने आधार तपाईँ देखि नै रहनु भएको छ। हजुर,
4: अहिले पनि त्यस्तै हो अवस्था।
5: पत्रकार भन्नुहुन्छ, कस्तो प्रश्न मलाई गर्नुहुन्छ, त्यो प्रधानमन्त्रीको कुन सल्लाहकारको बहिनी यस्तो भन्ने सुन्नु भयो तपाईँले?
4: होइन, कुमार बेन्जीको त अस्ति आयो,
5: अनि अब उनी त हुन् नि, आफ गरे त राजलीला, मै गरे त क्यारेक्टर दिन्छ, त्यस्तो हुन्छ, उस्तै मान्छेहरू नि यिनीहरू, जस्तो अब 7-8 भिसीहरू नियुक्त गरियो, धेरै जस्तो इन्जिनियरिङ ब्याकग्राउन्डबाट छन्, निमित्त उपकुलपति पनि इन्जिनियरिङ ब्याकग्राउन्डको मान्छेलाई पनि दिइरहेको छ, किन प्रधानमन्त्री इन्जिनियरिङ छन्। अब त्रिभुवन विश्वविद्यालय कहाँबाट ल्याएर, अब त्रिभुवन विश्वविद्यालयमा कहाँ केयुमा चाहिँ काम गरिसकेको थिएँ उनीहरू ल्याएर किन बनायो होला भनेको त प्रधानमन्त्रीको पिएचडीको गुरु शोध निर्देशक रहेछन् फेरि भने एउटै कुरा त भयो नि, हिजो पनि यही गर्थे आज पनि यही गरिरहेको छ। अब
4: मेरिटोक्रेसी भन्ने चाहिँ कुन एउटा चरीको दुधको नाम मात्रै बोतेछ भाइ, मेरिटोक्रेसीमा गर्ने प्रतिस्पर्धा गर्ने होइन, अब चाहिँ हामी छनौट गर्दाखेरि चाहिँ राम्रो खालको विज्ञ आउँछन् भन्नु थियो नि त नारा
5: भनेको एमालेको एउटा चुनाव हारेको लठवालाई सेवा आएको अध्यक्ष बनाएका थिए, अहिले पनि चुनाव हारेको नै सेवा आएको अध्यक्ष बनाएको उही कुरा भयो नि त। आप गरे धोरा जिल्लामै गरे त क्यारेक्टर त्यस्तो हुन्छ। त्योभन्दा पहिला सेवा आएको अध्यक्ष एमाले एउटा जवलपरासीमा चुनाव हारेको लठवालाई लगेर भ्रष्टाचारको अखडा बनाइदियो, आफू पनि दिवंगत भइरह्यो त्यो पीडले गर्दाखेरि। चुनाव हारेको मान्छेलाई एमाले पनि सेवा आएको अध्यक्ष बनाउँथ्यो। अहिले पनि साझा विवेकशील पार्टीको काठमाडौँबाट चुनाव हारेको मेयरको उम्मेद्वारलाई सेवा आएको अध्यक्ष बनाइदियो, के फरक भयो त यसमा?
4: यो त केही पनि फरक भएन नि त डाक्टर साहब। जो आए पनि उस त एउटै खालको होइन, एउटै ड्याङको सरकारमा गइसके पछाडि अस्ति यहाँले सुन्नुभयो होला प्रधानमन्त्रीको सचिवालयले झण्डै पासपोर्ट ठेक्कामा पनि व्यापक खालको चाहिँ घोटाला हुँदै थियो, पछि रविजीले थाहा पाएर चाहिँ नियन्त्रणमा लिनुभयो भन्ने खालको कुरा आयो होइन। जर्मनबाट खोसेर फेरि फ्रान्सलाई दिन खोजेको सचिवालयले, सचिवालयबाट बाहिर बर्खास्त गर्नुपर्छ धेरै सदस्यहरूलाई भन्ने विषय पनि आयो, हेरफेर गर्छु भन्नुभयो प्रधानमन्त्रीले भन्दा। त्यो ठाउँमा गइसकेपछि सबैले यस्तै गर्ने भए त अनि किन चाहियो र नयाँ सरकार, किन चाहियो नयाँ अनुहार, किन चाहियो नयाँ सोच होइन? हिजो चलि त रहेको थियो डाक्टर साहब, त्यसो भए त
5: त्यसै मैले भने यो कर्मकाण्ड हो, जनताको छनौट हो। अब किन चाहियो कसरी चाहियो भन्ने प्रश्न हुँदैन, किनभने विधिको यो डेमोक्रेटिक सिस्टममा आवधिक निर्वाचन हुन्छ। निर्वाचनमा गएपछि जनताले चाहिँ मतादेश बदल्छन्, त्यो अनुसार अहिले पुराना दलहरूले गलत गरे, पुराना भ्रष्ट थिए, नेपो थिए, इत्यादि थिए भनेर पुरानालाई चाहिँ जनताले अस्वीकार गरेर नयाँलाई सत्तामा ल्याए। अब अहिले हामी 100 दिनमा यो आउँछ, 3 महिनामा ऊ हुन्छ भनेर अपेक्षा पनि नगरौं, त्यसरी डिबेट पनि नगरौं, किनभने 100 दिनमा मै प्रधानमन्त्री भए पनि केही हुँदैन। खालि मर्निङ सो द देश, खालि प्रारम्भिक कुरा कस्तो छ त भनेर हामी आकलनसम्म गर्न सक्छौ। प्रारम्भिक चाहिँ उस्तै छ, केही भ्रष्टहरूलाई कारवाही गर्ने जस्तो देखिएको छ, किनभने तिनीहरू भ्रष्ट थिए भन्ने जनमानसको बुझाइ थियो, त्यो सेन्टिमेन्टलाई मात्रै सरकारले टेकेको जस्तो देखिन्छ। जस्तो केपी ओली र यो रमेश लेखक अनि यो कहाँको एउटा छपाई सम्बन्धकै कहाँको एउटा अरियाल कि के भन्ने केटा चाहिँ
4: ठुलेरै
5: राजधानीवाला, अब यी तिनजनालाई डङ्का ए नाङ्लो सचार यिनीहरूले भनेका थिए, अब अदालत आइपुग्यो रिलिज गरिदिइहाल्यो कुरेसितिको होइन। अब भनेपछि त एउटा यिनीहरू दण्डित हुनुपर्छ भन्ने जनमानसको एउटा अपेक्षा हो, तर उनीहरूले त्यसलाई पनि प्रक्रिया सम्मत नगरिदिइसकेपछि त्यो सम्भव भएन। अब अझै केही उद्यमीहरूलाई थुन्चे गर्ने, उनीहरूलाई दाम्ने, अब जस्तो त्यही यही प्रधानमन्त्रीको गाडी चढेको भनेको एउटा मालपानी भन्ने एउटा फटास आउँथ्यो कताको, त्यसमाथि 4 करोडको बिगो चाहिँ कर छलेको भन्ने कुरा पुष्टि भयो, तर अख्तियारलाई कारवाही नगर भन्ने दबाब गयो भन्ने छ। अब अख्तियारको प्रमुखले पनि त्यो कारवाही गर्न सक्दै सक्दैन, किनभने यसको यसपछि लगत्तै उसकै पालो आउँदैछ, ऊ पनि उस्तै मान्छे छ।
4: अख्तियार प्रमुखको साटो त अस्ति प्रधानमन्त्री कार्यालयमा खाइ नै सक्यो नि होइन, 5 घण्टासम्म
5: अब त्यहाँ पनि प्रक्रिया पुगेन, प्रधानमन्त्रीले बोलाउँदै भने रुख अख्तियार टिमले त्यहाँ जाने नै होइन, उनीहरू आत्तिए किनभने उनीहरू त्यो पद किनेर त्यहाँ पुगेका थिए, उनीहरूको विगत ठिक थिएन, मनोगत रूपमा उनीहरू सन्त्रस्त र चाहिँ शिथिल थिए। त्यस कारणले नेपाली भनेका आधारभूत रूपमा उस्तै मानिसहरू हुन्, एक्का दुक्का काहीँ छन् भने तिनीहरू दबेर बसेका छन्, यिनीहरू चाहिँ सिनमा आएकै छैनन्, त यी मानिसहरूबाट त्यत्रो अपेक्षा गर्ने कुरा बेकार हो। तर अहिलेको अहिले चाहिँ म गए पनि केही हुँदैन, कल कारखाना खोल्नु पर्यो, धानको बिउ राख्नु पर्यो, रोप्नु पर्यो, पानी लगाउनु पर्यो, बाँदरबाट बचाउनु पर्यो, पहिरोबाट बचाउनु पर्यो, अनि धान टिप्ने कुरा हुन्छ, एकैचोटि धान टिप्नेवाला क्या हामी चाहिँ। नयाँ प्रधानमन्त्री आए अब घुरुरुरुरु भगाडी भरिन्छ भन्ने रोज सोचाइ छ हाम्रो, त्यस्तो हुँदैन नि त, पर्खिनु पर्यो 1-2 वर्ष कमसे कम।
4: होइन, अलिकति अब यो आलोचनाका विषयहरू पनि उठे डाक्टर साहब बीचमा होइन, जस्तो गृहमन्त्रीमाथि सम्पत्तिको विषय जोडियो, उहाँले चाहिँ जुन चाहिँ सम्पत्ति विवरण सार्वजनिक गर्नुभयो त्यो अप्रत्याशित देखियो भनेर चाहिँ आवाज उठ्यो। त्यसपछि मलाई लाग्छ उच्च अदालतका न्यायाधीश, पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वको समिति भन्यो, त्यसको प्रतिवेदन बाहिर आउन सकेका छैन। अब अर्थमन्त्रीमाथि बीवाईडी गाडीको विषयमा चर्चा परिचर्चा भयो, उहाँले चाहिँ उल्टै रोस्टमबाट अन्य नेताहरूलाई धम्क्याइयो, धम्क्याउनु भयो, म पनि खोल्छु तपाईँहरूका फाइल, म पनि हेर्छु भन्ने खालको भाषा बोल्नुभयो भनेर त्यो पनि आयो। प्रधानमन्त्रीले सीमाको विषयमा पनि त्यतै बोलिदिनु भयो, तर चाहिँ पछि त्यसको बारेमा चाहिँ स्पष्टीकरण दिनुपर्ने स्थिति आयो परराष्ट्र मन्त्रालयले। अहिले मैले प्रधानमन्त्री कार्यालयमा भनिहालेँ, जर्मनबाट खोसेर फेरि फ्रान्सेललाई दिने किसिमको निकै ठूलो तिक्रम भएको थियो अरे त्यहाँभित्र भन्दा। यस्तो खालको कामहरू त यो सय दिनमा देखिए नि त डाक्टर साहब।
5: अब त्यसैले त्यो हिजो पनि देखिन्थे, गिरिजा कोरेलामाथि कति आरोप आयो, माधव कुमार नेपालमाथि पनि आरोपै थियो, केपी ओलीमाथि पनि आरोपै थियो, देउपामाथि पनि आरोपै थियो, आरजुमाथि पनि आरोपै थियो, अहिले चाहिँ प्रधानमन्त्रीको श्रीमतीले सेक्युरिटीलाई ब्याग बोकाइन् भन्ने कुरा आयो, हिजो राष्ट्रपति विद्या भण्डारी हुँदा उनको जुत्ता सेनाले बोक्यो भन्ने कुरा आयो, के नयाँ कुरा छ त भन्ने कुरा, कर्मकाण्ड हो उस्तै हुन् उनीहरू, त्यस्तै कुरा भइरहेछ। खालि हाम्रो अपेक्षा ठुलो थियो, अपेक्षा गरे अनुसार भयो कि भएन भन्नको लागि अहिलेको अहिले नतिजा आउँदैन। अघि मैले भने नि मै जस्तो म भिसी भएर गएँ युनिभर्सिटीमा, त्यहाँका टिचर तिनै हुन्, त्यहाँको कर्मचारी तन्त्र त्यही हो, हाम्रो जनमानस यही हो, के हुन्छ त अहिलेको अहिले के हुन्छ त भने पाँच वर्ष पर्ख्यौं।
4: सुशासनमा केही मोर्निङ सो अफ द डे भने जस्तो केही परिवर्तन हुन खोजिरहेको छ?
5: मलाई त्यस्तो लाग्दैन, किनभने त्यही कर्मचारी संयन्त्र हो, त्यही प्रहरी हो, त्यही सेना हो। कोही नेपाली पनि देशप्रति चाहिँ, जहाँसम्म म नेपालीलाई चिन्छु, देशलाई लिएर उनीहरू चिन्तन गर्दैनन्, आफूलाई लिएर नै उनीहरू चिन्तन मनन गर्छन्। उनीहरूले मुलुकलाई एउटा प्लेटफर्म जस्तो बनाएका छन्, सबैसँग या त ग्रिन कार्ड छ या त पीआर छ, छोराछोरी विदेशमा त छँदैछन्, हाम्रै पनि छोराछोरी विदेशमा छन्, किनभने यहाँ एउटा साधारण भन्दा साधारण सुविधा र अवसर पनि योग्यता क्रमको आधारमा पाइँदैन, तपाईँलाई थाहै छ त, हामीहरूको हामीहरूले पनि त कुनै न कुनै अवसर पाउँछन्। रवि लामिछाने त सुरेन्द्र केसी जस्तो मान्छेलाई घरैमा गएर हामी अगाडि बढाउँछौँ, अवसर दिन्छौँ भनेको थियो, चार वर्ष भयो त अहिले, खोइ त केपीले नै नियुक्त गरेका भिसीलाई त्रिवीको केयुको भिसीलाई त्रिवीको भिसी बनाएछ अनि खोइ त भने नि।
4: यो विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध भनिएछ, त्रिवीले पनि एउटा पत्र लेखेको छ, अब विद्यार्थी संगठनहरू तिमीहरूका चाहिँ यो कार्यालयदेखि लिएर चाहिँ अन्य क्रियाकलापहरू अब बन्द गरेर 60 दिनभित्र हटाऊ भनेछ यो सरकार, यो चाहिँ सही गरे हो डाक्टर साहब?
5: अब त्यो त्यसको त्यो चाहिँ जनमानसमा तिनीहरू बेइमान गर्छन्, तिनीहरू चाहिँ काम ठग्छन्, अनि त्यो आवरणमा वैयक्तिक फाइदा र महत्वाकांक्षा साँच्छन्, त्यस कारण तिनीहरू दण्डित हुनुपर्छ भन्ने कुरा, जसरी काङ्ग्रेस एमाले दण्डित हुनुपर्छ भन्ने जनमानसमा एउटा मनोविज्ञान थियो, त्यसरी नै तपाईँले भन्नुभएको क्षेत्रमा पनि तिनीहरू दण्डित हुनुपर्छ भन्ने मनोविज्ञान थियो, र त्यही मनोविज्ञानमा खेलेका हुनुहुन्छ, किनभने ती आफ्ना थिएनन्, ती ट्रेड युनियनहरू आफ्ना थिएनन्, ती विद्यार्थी संगठनहरू आफ्ना थिएनन् र बदनाम थिए, जसरी समाजमा काङ्ग्रेस एमाले माओवादी बदनाम थिए, सत्य के हो भने आजको गणतन्त्र माओवादीले नै ल्याइदिएको हो, आजका संवैधानिक संरचनाहरू उनीहरूले नै परिकल्पना, समावेशीयता, दलितलाई चाहिँ सामाजिक न्याय दिनुपर्छ, सबै एजेन्डा त माओवादीहरूकै त थिए नि त, त्यसपछि लोकतन्त्रको प्राप्ति दलहरूको लामो त्याग लगानी बलिदानबाट प्राप्त भएको थियो, र जेएनजीको कुरा गर्दाखेरि पनि विद्यार्थीहरूकै बलिबाट यो विद्रोह चाहिँ सम्भव भएको थियो, अनि तिनै विद्यार्थीबाट सत्तामा जाने अनि तिनीहरूमाथि नै प्रतिबन्ध लगाउने कुनै मोरल कुरा हुन्छ र त्यो
4: डाक्टर साहब यहाँलाई पनि अघि तपाईँले कोट्याउनु भएको थियो नि होइन, जस्तो अब सुरेन्द्र केसीलाई हामी सुरेन्द्र केसी जस्ता मान्छेलाई अगाडि सार्छौं भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले बोलिरहँदाखेरि यस पाला पनि तपाईँ भिसीमा छुट्नु भयो नि त होइन, कसैले पनि खबर गरेन, केही पनि भनेन, कसै कोही पनि आएन डाक्टर साहब?
5: होइन त्यो त तपाईँहरूको फेरि तपाईँहरूको बुझाइ नै गलत छ क्या, उनीहरूले चाहिँ भिसीमा के अरे विज्ञापन निकाले होइन, विज्ञापन निकालेपछि जो जो मान्छे उम्मेद्वारको रूपमा त्यहाँ गए र ज जसको बीचमा प्रतिस्पर्धा भयो तिनीहरू छानिए, म त्यो प्रक्रियाकै विरुद्धमा हो, नेसनले अडिट गर्नुपर्छ, सोसाइटीले अडिट गर्नुपर्छ, सोसाइटीले र नेसनले अडिट गरेको व्यक्ति चाहिँ नियुक्तिहरूमा प्रतिबिम्बन हुनुपर्छ भन्ने मेरो स्कुल अफ थट हो, त्यो त लोकसेवा खर्दाहरूले नेपालमा त्यो सचिव हुनेले, पुलिस हुनेले, इन्सपेक्टर हुनेले पो विज्ञापनमा सहभागिता दिने हो त, अब यसरी त्यसो भनौँ न एकदम ब्रिलियन्ट व्यक्ति, टेक्निकल्ली ब्रिलियन्ट व्यक्ति चाहिँ प्रतिस्पर्धामा गयो भने त टेक्निकल्ली ब्रिलियन्ट व्यक्तिले नै उत्तीर्णाङ्क प्राप्त गर्थ्यो स्वतः छ नि त. तर विगत समयमा प्रचण्डले पनि यस्तो नाटक गरेको थियो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको हकमा. तीनजना माओवादीहरू मात्रै उत्तीर्ण भएको थियो र माओवादीहरूकै बीचमा प्रतिस्पर्धा गराएर माओवादी मध्ये पनि दुई नम्बरकोलाई प्रचण्डले भिसी बनाएका थिए. माओवादी मात्रै पास हुने क्षमता राख्छन् त माओवादी कति यो परीक्षा सम्बन्धी कुरामा माओवादीको कति बुद्धि हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन र मूर्ख हो र हामी बुझ्दैनौँ र नेपालीले चिन्दैनौँ र हामी. तीनजना माओवादी मात्रै उत्तीर्ण भए प्रचण्डले त्यसमा नै अन्याय गरेर वरियता मिचेर दुई नम्बरकोलाई भिसी बनाइदिए देखिहाल्नुभयो त्यसपछि तपाईँ के भयो रोइलो गर्न थाले त्यहाँ पठालो समाचार समाप्त हुन थाल्यो. अब अहिले पनि त्यही कुरा हो. अब उनीहरूले चाहिँ अब विज्ञापन गरे परीक्षा भयो होइन त्यही व्यक्ति उत्तीर्ण भयो जो व्यक्तिलाई केपी ओलीले पनि उत्तीर्ण गराएको थियो भनेपछि कुरा त उही त रहेछ नि त. अब अहिले राजदूतमा पनि त्यही गर्ने भन्दैछन्. त्यस कारणले यो प्रक्रियासँगै हाम्रो सहमति छ नि यसरी होइन. योग्य व्यक्तिलाई नेसनले चिन्नु पर्यो समाजले पनि चिन्नु पर्यो.
4: यसको मतलब एक्जाम लिया जस्तो पनि गर्ने प्रक्रिया त्यो थालनी गर्ने तर आउने चाहिँ राजसभा मात्रै आउने वाचा उहाँको नजिकको मात्रै आउने नातागोटा मात्रै आउने प्रचण्डले माओवादी मात्र उत्तीर्ण गरा जस्तो राजसभाको इक्जाममा पनि राजसभा मात्रै आउने
5: त्यो त देखिन्छ नि. बुर्लाकोटीले भनेकै थियो सबैले अवसर पाउँछन् तर जसले राजसभालाई भोट हालेको छ उनीहरूले पाँच नम्बर बढी पाउँछन्
4: भनेको थियो.
5: अब एक नम्बरमा प्रतिस्पर्धा हुन्छ पाँच नम्बरै बढी दिएपछि स्वतः ऊ भइहाल्यो नि त
4: स्वतः हुन्छ.
5: त्यस कारणले यो प्रक्रिया नै गलत छ यसरी होइन. अब मुलुकको प्रतिनिधित्व गरेर सरकारको नीतिलाई प्रतिबिम्बन गर्न विदेशमा राजदूतहरूको नियुक्त गरिन्छ. अब प्रतिस्पर्धामा ठ्याक्कै सरकारको मिसन भिजनसँग चाहिँ किनभने योग्य व्यक्तिले त आफ्नो नाम त योग्यताको आधारमा निकाल्छ त्यस्तो बेलामा त उसले राजसभाको नीति कार्यक्रम भन्दा पृथक धारणा राख्ने व्यक्तिले नाम निकाल्यो भने त उही राजदूत भएर अमेरिका जानेको अनि उसले सरकारको नीति कार्यक्रम त्यहाँ प्रतिबिम्बन गर्न सक्छ त मोरल्ली पनि सम्भव हुँदैन. अब उसको विश्वासको आधारमा पनि त्यस्तो कुरा सम्भव भयो त सरकारको नीतिलाई विदेशमा प्रतिबिम्बन गर्नको लागि राजदूतहरूको परिकल्पना गरिएको हुन्छ. प्रतिस्पर्धाबाट आएको त्यो व्यक्तिले सरकारको त्यो नीतिलाई त्यहाँ प्रतिबिम्बन गर्न कसरी सम्भव हुन्छ त त्यस कारणले प्रक्रियामै मेरो भिन्न मत छ. भिन्न प्रक्रियाको कुरामा म परेँ कि परिनँ भन्ने कुरा एकदमै त्यो मूर्खतापूर्ण अपेक्षा हो. अब उनीहरूले किनभने सबै नेपाली चोर हुन्छन् बदमास हुन्छन् भ्रष्ट हुन्छन् पथखोर हुन्छन् अराष्ट्रिय हुन्छन् भन्ने एउटा भाष्य भन्यो क्या समाज. त्यस्तो कुरा होइन. एउटा दुईवटा नेपालीहरू अहिले पनि देशलाई लिएर सोच्छन्, एउटा दुईवटा नेपालीहरूमा अहिले पनि देशभक्ति छ, एउटा दुईवटा नेपाली अहिले पनि नैतिक मान्छन्. सत्ता सब समाज कहाँ भ्रष्ट हुन्छ र भ्रष्टहरूको प्रभुत्व छ त्यो कुरा मैले माने. अब अहिले चाहिँ एकदम दुष्प्रचारबाट अरूको चरित्र हत्या गरेर होइन आगजनीमा आएको छ अहिले त सिंहदरबार जलाइदिन्छु भनेर चाहिँ सत्ता हत्याउने चरणमा यो देश आइपुग्यो त्यो कुरा सत्य हो. तर अहिले पनि एक्का दुक्का मानिसहरू देशलाई लिएर सोच्ने संवेदनशील मान्छेहरू चिन्तनशील मानिसहरू जवाबदेही मानिसहरू चाहिँ सकिसकेको कुरा म मान्दिनँ. अहिले पनि एक्का दुक्का मान्छेहरू छन् ती मानिसहरूलाई हेरेर हामीले चित्त बुझाउनु पर्छ र यो देशको सोझो गर्नुपर्छ. यसलाई मर्न दिनु हुँदैन. प्रधानमन्त्रीले भने जस्तो नेपालले पनि विदेशी भूमि मिचिएको छ र नेपाली चाहिँ त्यसमा विभाजित हुने मिचिएको छ एक थरी भन्ने मिचेको छैन अर्को थरीले भन्ने र नेपाली नेपालीको बिचमा द्वन्द खडाइदिएर यसलाई सिक्कौ सिक्किम बनाइदिने यस्तो कुराको भ्रममा हामीले लाग्नु हुँदैन. आफ्नो ठाउँमा सतिसाल भएर उभिनुपर्छ पछि गएर त्यसले चाहिँ परिणाम निकाल्छ. जस्तो बिपीलाई पनि भारतको दलाल भन्थे पुष्पलाललाई नै यिनै हरामीहरू चाहिँ गद्दार भन्थे नभनेको होइन नि त. हामीलाई पनि कसैले दरबारिया भने पदको लागि भने अहिले पनि सूर्यनारायण केसी भिसीको लागि भन्छन् राजदूतको लागि भन्छन् बिस्तारै उनीहरू थाप्छन् त्यसपछि हाम्रो दिन आउँछ हामी पनि एक दिन हुन्छौ वी शाल ओभरकम वान डे हामी निराश छैनौ पर्खेर बसेका छौँ.
4: डाक्टर साहब अब यो राष्ट्रिय महाधिवेशन ऐतिहासिक महाधिवेशन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ अब अहिलेको अवस्थामा उनीहरूले प्रदेश संरचना सम्भवत खारेज प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र स्थानीय तह दलबेन बनाउने एजेण्डा अगाडि सारेको छ यसमा यहाँको भन्नु के छ
5: डाक्टर साहब? स्थानीय निकाय दलबेन हुनु चाहिँ नराम्रो होइन किनभने त्यसको अति दलीयकरण भयो. सञ्चालक समितिको अध्यक्ष पनि पार्टीको हुने अनि अब न्याय व्यवस्था हिजो पनि कहाँ एउटा नगरपालिकामा पुगिरहेको थिए ए उहाँ बैतडी पाटनको नगरपालिकामा मेरो भ्रमणको क्रममा एउटा स्वागत कार्यक्रम थियो, त्यहाँ मैले भित्तामा देखिरहेको थिएँ त्यो न्याय सम्पादन गर्ने निकाय चाहिँ नगरपालिकामा डिपुटी मेयरको चाहिँ अध्यक्षतामा एउटा कमिटी गठन गरेको हुँदो रहेछ। अब अमुक पार्टीको डिपुटी मेयर हुने बित्तिकै त फैसला पनि अमुक पार्टी अनुकूल नै दुष्प्रभावितको खतरा हुन्छ। अब न्यायाधीश त सेटिङको आधारमा न्यायाधीश हुने बित्तिकै त फैसला सेटिङको आधारमा हुने पनि स्वतः सिद्ध नै छ। त्यसपछि यो दलीय अति दलीयकरणको कारणले स्थानीय निकायहरू पनि अत्यन्त बदनाम भएको कुरा सत्य हो र यस्तो बेलामा निर्दलीय एउटा प्रवृत्ति हावी हुनुपर्छ कि भन्ने एउटा जनमानसको बुझाइ चाहिँ हो। तर उपकुलपतिहरूको नियुक्तिले के देखायो भने यिनीहरू पनि उस्तरी नै नियुक्ति गर्दा रहेछन् र यिनीहरू पनि उस्तै मान्छे रहेछन् भन्ने देखाइसकेपछि निर्दलीय हुने बित्तिकै त्यो जादुको छडी हुन्छ भन्ने कुरा त भ्रम हो। तर यो एउटा प्रश्न चाहिँ हो, स्थानीय निकायकै प्रशासनिक संयन्त्रहरू, प्रहरीहरू, न्यायालयहरू, बौद्धिक क्षेत्र, मीडिया पनि तपाईँहरू अप्ठ्यारो मान्नुहुन्न भने तपाईँहरू पनि नन पार्टी हुनु जरुरी छ, तपाईँहरूमा पनि विवेकले काम गर्नु जरुरी छ, किन राजनीतिबाट पर त कोही पनि हुँदैन। अब तर यहाँ राजनीति भन्ने बित्तिकै तेरो मेरो गुटबन्दी बाह्र भाइ भन्थे नि त, कान्तिपुरमा एउटा लेख थाप्न पनि, टिभीमा एउटा अन्तर्वार्ता प्रसारित हुन पनि, पार्टीको सदस्य चाहिने हो भनेदेखि मान्छेले त घृणा गर्ने नै हो त, भएको चाहिँ त्यो हो। अब त्यस एउटा मनोबनोटमा राष्ट्रपालले खेल्न खोजेको मात्रै हो, तर त्यो गर्ने बित्तिकै नेपालीहरू सुध्रिहाल्छन् भन्ने कुरा चाहिँ होइन। हाम्रो चरित्रमा नै रूपान्तरण ल्याउनु पर्यो, हामी नै बदलिनु पर्यो, जहाँ चाहिँ विवेक प्रिभेल गरोस्, यहाँ चाहिँ स्वार्थ प्रिभेल गर्यो। जाति पातिमा आइसक्यो अहिले मान्छे, लिङ्गमा आइसक्यो मान्छे, जातीय हिसाबले सोध्छ, भेगीय हिसाबले सोध्छ, त्यो चाहिँ समस्याको जड हो, प्रणाली आफै समस्या हो भन्ने कुरा म चाहिँ मान्दिनँ। आचरण संस्कार समस्या, अहिले यहाँ संविधान संशोधन भन्छन् नि, सुधार्नु पर्ने, संशोधित हुनुपर्ने चाहिँ चरित्र छ, उनीहरू संविधानमा समस्याको जड देख्छन्। संविधानमा के समस्या, हिजो एपिओले संवैधानिक व्यवस्था अन्तर्गत हाउस विघटन गरेका थिए र सिंहदरबार जलाउने कुरा संविधानभित्र भएर, त्यो त संविधान भन्ने कुरा त एउटा जस्तो बेलायतमा वेस्ट मिनिस्टरी सिस्टमबाट अनुप्राणित भएर अहिलेको वेस्ट मिनिस्टरी सिस्टम हामीले अवलम्बन गरेका छौँ, यसको स्रोत भनेको चाहिँ बेलायत हो। बेलायतमा संविधानै छैन त, अनि के फरक परेको छ त, संविधान बिना पनि बेलायत चलिरहेछ। त्यस कारणले यो पन्छाउने यो एउटा विधि हो, सब समस्याको जड मान्छेको मन हो, मान्छेको आचरण हो, मान्छेको संस्कार हो, जबसम्म त्यो बदलिँदैन, निर्दलीय बनाए पनि त्यही हो, राष्ट्रको आए पनि त्यही हो, बालनेता भए पनि त्यही हो, बोले पनि त्यही हो, नबोले पनि त्यही हो। अघि मैले भने सेवा आएको अध्यक्ष एमाले चुनाव हारेको लठवाला लगेर बनाउँथ्यो, अहिले पनि त्यही कुरा
4: भयो।
5: केपिओले भोला थापालाई भिजि केयुमा बनाउँथे, यिनले पनि भोले थापालाई बनाए, अनि आप गरे तो रासलीला, मै गरे तो क्यारपुलीला, त्यस्तो हुन्छ। त्यस कारण चरित्रमै हामीले रूपान्तरण ल्याउनु पर्यो, जबसम्म चरित्रमा हामी रूपान्तरित हुँदैनौ तबसम्म कुनै प्रणालीले पनि काम गर्दैन र त्यसले जनतालाई फल दिँदैन। अब अहिलेको हकमा चाहिँ जनताले दुई तिहाईबाट यो नयाँ सत्ता संरचना ल्याएका छन्, पाँच वर्ष उनीहरूले पर्खिनुपर्छ, अहिले हतार गर्नुको केही पनि अर्थ छैन, अहिले के देख्न बाँकी छ उनीहरूले पर्खेर बस्नु न उनीहरू, अनि थाहा हुन्छ उनीहरूले के गरेका थिए भनेर, अहिले थाहा हुँदैन, हतार गर्नु हुँदैन।
4: अब डाक्टर साहब, एउटा यो प्रदेश संरचना खारेज गर्नुपर्छ भन्ने खालको जुन आवाज उठ्या छ, यसमा यहाँ पनि ओके हो, यो ठिक छ, अहिले प्रदेश अलिकति व्यवहार थप्ने एउटा संस्था मात्र बन्यो भन्ने खालको आवाजहरू आइरहेको छ नि डाक्टर साहब।
5: अब प्रदेश संरचनाको बदनाम भएको छ त्यो कुरा सत्य हो, किनभने यस्तै कारणले हाम्रो बजेटको 60% चालुतर्फ विनियोजित छ। अब अहिलेको अर्थमन्त्री चाहिँ एकदम हार्वर्डबाट पढेर आएको, विश्व ब्याङ्कमा काम गरेको, सुट लाउने, अङ्ग्रेजी बोल्न जान्ने, अब त भन्थे, तर पुरानो यो सडक छाप अर्थमन्त्रीले पनि पुँजीगत खर्च 20% नै गरेका थियो, चालु खर्च 60% नै विनियोजन गरेका थियो, अहिलेकोले पनि 60% नै चालु खर्च विनियोजन गरेको छ, किनभने सबै पैसाहरू तलब, भत्ता, सुविधा इत्यादिमा जान्छ। अब कमसे कम अहिलेको अर्थमन्त्रीले त्यो चालु खर्चलाई घटाएर 40 नगरे पनि 50% मात्रै गरिदिएको भए ए खुबी रहेछ अर्थमन्त्रीको भन्नुहुन्थ्यो। अब तलबाट मान्छे माथिबाट मुहानमा तपाईँले जे संकलित गर्नु भएको छ प्रभावित त त्यही त हुने होला नि। अथवा बजेटै त्यस्तो प्रकारले विनियोजन गर्नुभएको छ तल विकास निर्माण भएन भनेर चाहिँ 60% नेपालीहरू कसरी विकास निर्माण हुन्छ भनेपछि यो राष्ट्रिय सभा चाहिँ एकदम बोझिलो भयो चुनाव हारेका लतैतहरूलाई त्यहाँ लगेर नेताका सालीहरूलाई गर्लफ्रेन्डहरूलाई त्यहाँ लगेर थुपारिएको छ त्यो राष्ट्रिय सभाको औचित्यै केही छैन अब प्रदेश संरचनाको कुरा पनि त्यसलाई यति बदनाम गराइनेले केन्द्रमा चाहिँ श्रीमान मन्त्री छ प्रदेशमा श्रीमतीलाई मन्त्री बनाइदियो अब यहाँबाट त्यो केन्द्रको मन्त्री जनकपुर गयो 100 वटाको गाडीको काफलाले स्वागत गरेर चाहिँ सेक्वा खुवाएर जाडरस्की खुवाएर बजेट सिद्ध्यायो हामी देखिरह साइकल बाँध्ने भन्यो भ्रष्टाचारै गर्यो त्यसपछि सम्पूर्ण व्यवस्थाहरू एकदमै बदनाम भए त्यसपछि जनमानसमा के थियो भने यिनीहरू बोझिला रहेछन् यिनीहरू पन्छे पनि हुन्थ्यो भन्ने कुरा जनमानसको मनोविज्ञान थियो र त्यो मनोविज्ञानमाथि यिनीहरूले खेल्न आँटे जस्तो मलाई लाग्छ र रासोपाको महाधिवेशनमा त्यो कुरा आएर तीव्र प्रतिक्रिया भयो अब मधेसवादीहरूकै स्वार्थको लागि त्यो ल्याइएको थियो सिद्धान्त त संघीय व्यवस्था एकदमै राम्रो थियो किनभने त्यो पावर सेयरिङसँग सम्बन्धित थियो तर यहाँ त चाहिँ सुविधा पद प्रतिष्ठासँग चाहिँ त्यसलाई सम्बन्धित बनाइदिइसकेपछि यसको केही पनि अर्थ छैन भन्ने कुरा अब तर अब रवि लामिछाने आत्तिए अब सिके राउतले सेनैको विघटन गरिदिनुपर्छ पनि भन्न भ्याए अघिल्लो दिनद्वारा ये बन्दा त अलगै है ऐसा महान त प्रधानमन्त्री हुवा नै छ भनेर कड्किदिए चितवनमा गएर आफूले भने जस्तो नहुने बित्तिकै अब बर्बराउन थालिहाल्यो यस्तो त नेता छ यो चाहिँ यसकारण समस्याको जड यहाँ हो यो कुरा बुझ्नुपर्छ र तदनुरूपको नेतृत्व निर्माण गर्नु पर्यो तदनुरूपको समाज परिकल्पना गर्नु पर्यो तदनुरूपको आचरण गर्नु पर्यो त्यो मुख्य कुरा हो अब हामी अन्य किनभने एउटा भिजन छैन होइन अब पदभन्दा परतिर सोचेकै छैन तेरो मेरो भन्दा परतिर सोचेकै छैन अब त्यो तहको मान्छेबाट त हुने कुरा यही नै हो त्यस कारण त्यहाँ हामी केन्द्रित हुनु पर्यो जबसम्म त्यहाँ हामी पुग्दैनौँ तबसम्म यस्ता विचार विमर्शबाट कुनै पनि परिणाम आउँछ भन्ने कुरा बेकार हो आउँदैन अब यो सकिने कुरा मात्रै हो कि सकिनु पर्यो कि सकिनुपर्छ दुईटा मात्रै विकल्प छ नेपालीसँग कि सचिनै पर्छ होइन भने सकिनुपर्छ के छनौट उनीहरूले गरून् मैले चाहिँ एउटा वास्तविकता देखाइदिएको छनौट उनीहरूको
4: यहाँको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद डाक्टर साहब नमस्कार राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: Sampurna channel package bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: World Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ World Cup to World Cup CGTV खेल सँगै भरोसा सँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी सो

TV, AI TV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ्स गुड

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: यो नेपाली रेडियो
3: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट
2: यो नेपाली रेडियो
3: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट
4: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक हरीश शर्मा हुनुहुन्छ। शर्माजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। शर्मा सर, अहिलेको अब सय दिनको समीक्षा गरौं, सरकार कस्तो बाटोमा छ, सरकारले के कसरी आफूलाई अगाडि बढ़ाइरहेको छ, जनताका भावनाहरू आकांक्षाहरू सुशासन तत्कालीन बेला फागुन एक्काइस अगाडि दिएका वाचा घोषणा पत्र 100 शासकीय सुधारका काममा सरकार एग्रेसिभ भएर अगाडि बढ़िरहेको हो यहाँको विचारमा?
5: धेरै धेरै धन्यवाद। यो गएको निर्वाचनले जुन भदौको जेएनजी आन्दोलनपछि जुन भएको फागुन 21 गते भएको निर्वाचनले एक किसिमको ठूलो म्यान्डेट दिएको, झन्डै दुई तिहाई अथवा दुई तिहाईकै सरकार अहिले हाम्रो बीचमा छ र यसले जनताको बीचमा आफूले गर्ने कामहरू 100 दिनमा गर्ने कामहरू भनेर एउटा फेरिस्ता पनि लिएर आएको थियो। हुन त अब त्यो फेरिस्तालाई के भयो के भएन भनेर टिक मार्क लगाएर हेर्ने प्रक्रिया एउटा हुन्छ, होइन, कति गर्न सक्यो कति गर्न सकेन भनेर। तर मलाई के लाग्छ भने राजनीति अथवा मुलुकको परिवर्तनहरू टिक लगाउने कुरा मात्रै होइन, किनभने कतिपय हुन त हो लामो यात्राको लागि पहिलो कदम जरुरी हुन्छ, दोस्रो कदम त्यसपछि जरुरी हुन्छ, बिस्तारै हिँड्नुपर्ने हुन्छ। तर जसरी यो 100 बुँदालाई प्रस्तुत गरियो त्यो सबै चाहिँ सबै चिजको औषधि जस्तो चाहिँ होइन। त्यही भएर दुई मन छ मेरोमा, यसलाई मैले सकारात्मक पनि लिएको छु र यतिमै भर पर्ने हो कि 100 दिनमै यत्रो संरचनात्मक परिवर्तनहरू गर्नको निम्ति के चाहिन्छ भन्ने कुरामा चाहिँ समाजमा मतमतान्तर छ। हामीसँग अहिलेसम्म कुनै पनि यस्तो वैज्ञानिक रूपमा गरिएका सर्वेहरू खुला रूपमा आइसकेका छैनन्, किनभने एउटा यस्तो परिस्थिति जनताको अभूतपूर्व के भन्ने एउटा मतका आधारमा विजयी सरकार छ, मानिसहरूलाई यत्रो प्रचण्ड जनताले विश्वास गरेको सरकारका बारेमा बोल्न टिका टिप्पणी गर्न अलिकता संकोच भएको मैले देखिराखेको छु।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। गुल्मीको रेसुङ्गा नगरपालिका 8 गजुरा स्थित तम्खास रेसुङ्गा सड़क खण्डमा आज बिहान भएको गाड़ी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। रेसुङ्गा पोखरीबाट तम्खास तर्फ जाँदै गरेको लु 1625 नम्बरको सफारी जीप राति 2:30 बजे दुर्घटना हुँदा 4 जना घाइते भएका थिए। घाइते मध्ये रेसुङ्गा नगरपालिका 2 बागमारे घर भई हाल बस पार्क बस्ने 16 वर्षीय सुदीप नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई जिल्ला अस्पताल तम्खासमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको थियो। उनको त्यही उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। दुर्घटनामा प्युठानको नौवाहिनी गाउँपालिका 1 घर भई हाल बस पार्क बस्ने 17 वर्षीय अर्जुन बुढाथोकीको बायाँ हातमा सामान्य चोट लागेको छ। त्यसै गरी बागलुङ भीमा गिठे घर भई हाल रेसुङ्गा नगरपालिका 8 बस पार्क बस्ने 18 वर्षीय गणेश परियारको कोखा र बायाँ खुट्टामा चोट लागेको छ भने रेसुङ्गा नगरपालिका 9 चारीखोला निवासी 18 वर्षीय आयुष गैरेको बायाँ हातमा सामान्य चोट लागेको छ। घाइतेहरूको जिल्ला अस्पताल तम्खासमा उपचार भइरहेको छ। सफारीमा 6 जना सवार थिए, तीमध्ये 2 जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पर्सामा प्रहरीले ठूलो परिमाणमा गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको बिहार राज्यको बेतिया जिल्लाका 32 वर्षीय गुड्डु वर्मालाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। इलाका प्रहरी कार्यालय जानकी टोलबाट आइतबार राति खटिएको प्रहरीको टोलीले जगन्नाथपुर गाउँपालिका 2 स्थित हेनरवा जाने चोकमा भारततर्फ जाँदै गरेका बीआरसी 1CU 3544 नम्बरको सेतो रंगको कारलाई रोकेर चेक जाँच गरेको थियो। त्यसक्रममा उक्त कारभित्र लुकाएर राखिएको अवस्थामा 10 वटा पोका रहेको 102 किलो 638 ग्राम गाजा बरामद भएको प्रहरीले जनाएको छ। गाजा र कारसहित नियन्त्रणमा लिएका वर्मालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। नेपाली कांग्रेसको संस्थापनेतर समूहले आज 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। इतर समूहले निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट गत महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो। बैठक काठमाण्डुकै चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा 1 बजे बोलाइएको छ। त्यस्तै सचिवालयका अनुसार बैठकमा काठमाण्डुमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्व पदाधिकारी र पूर्व केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ। गत शुक्रबार निवर्तमान कार्यवाहक सभापति खड्काको गलफुटारी स्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो। बैठकपछि नेता मीन विश्वकर्माले सोमबार चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालनमा आउने र बैठक पनि बस्ने जानकारी दिएका थिए। नेता विश्वकर्माले साथी प्रदेशमा भेलाहरू सम्पन्न भइसकेका र अब राष्ट्रिय भेलाको तयारी गरिएको पनि बताएका थिए। बैठकबाट राष्ट्रिय भेलाको मिति तोकिने उनको भनाई थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाकी खबर डोल्पाको जगदुल्ला गाउँपालिका पाँच गैरी गाउँमा आइतबार बिहान आएको बाढ़ीबाट प्रभावित परिवारलाई जिल्ला विपद कमाण्ड पोस्ट मार्फत राहत सामग्री हस्तान्तरण गरिएको छ उद्योग वाणिज्य संघ नेपाल रेडक्रस सोसाइटी र जिल्ला आपतकालीन संचालन केन्द्रको समन्वयमा संकलन गरिएको राहत सामग्री प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारा सिंह रोकाईलाई हस्तान्तरण गर्नु भएको हो गाउँपालिकाले सोमबारदेखि प्रभावित परिवारलाई उक्त राहत वितरण गर्ने जनाएको छ त्यस्तै हस्तान्तरण गरिएको राहतमा 25 थान त्रिपाल 5 बोरा चिउरा 1 बोरा भुसा 6 कार्टुन चाउचौ 2 कार्टुन बिस्कुट 10 थान कम्बल 6 थान बाल्टिन 8 थान चक 22 थान साल र 16 जोड जुत्ता 10 जोड चप्पल तथा नगद 42,515 रूपियाँ रहेको छ यसअघि नै जगदुल्ला गाउँपालिकाले आफ्नै स्रोतबाट बाढ़ी पीड़ितका लागि 4,60,000 रूपियाँ राहत वितरण गरिसकेको छ गाउँपालिका अध्यक्ष नारा सिंह रोकाएका अनुसार पूर्ण रूपमा विस्थापित परिवारलाई प्रति घर दूरी 30,000 रूपियाँका दरले 2,40,000 रूपियाँ आंशिक क्षति बेहोरेका 19 घर दूरीलाई प्रति घर दूरी 10,000 रूपियाँका दरले 1,90,000 रूपियाँ वितरण गरिएको छ बाढ़ीमा ज्यान गुमाएकी आनन्दी विक्कको परिवारलाई थप 50,000 रूपियाँ राहत उपलब्ध गराइएको छ भने गाउँपालिकाका अनुसार बाढ़ीबाट 35 घर दूरी प्रभावित भएका छन् भने 7 घर दूरी पूर्ण रूपमा विस्थापित भएका छन् हाल प्रभावित परिवारलाई आफन्तका घरमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको छ फिफा विश्वकपको नकआउट चरणको रोमाञ्चक र तनावपूर्ण खेलमा 10 खेलाड़ीमा सीमित इंग्ल्याण्डले मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ मेक्सिको सिटी स्टेडियममा भएको खेलको अन्तिम समयसम्म दुवै टोली बीच कड़ा प्रतिस्पर्धा भएको थियो खेलको पहिलो हाफ इंग्ल्याण्डको पक्षमा रह्यो 36 मिनटमा बुकायो साकाको पासमा जुड बेल्किमले कोलकाता टोलीलाई अग्रता दिलाएका छन् दुई पेनाल्टी र एक रातो कार्डले यो खेल निकै उतार चढ़ावपूर्ण बनेको थियो अब क्वार्टर फाइनलमा इंग्ल्याण्डले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ नर्वे गएराति ब्राजिललाई 2-1 गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ अहिलेलाई बिदा दिनुहोस् नमस्कार

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।

0: पसंद है।
1: साथी को एक सेकंड भर
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
0: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
0: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
0: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
5: सम्पर्क मोबाइल 9741031429
6: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
6: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
3: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
6: 9860248543
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
6: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
6: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
7: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि
6: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस छैन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
10: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
11: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
10: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
11: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
10: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
11: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
10: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270, 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
12: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी12,
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105 ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी12,
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा।

0: बाबा बाबा म टाढा स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
5: पाइप कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथै प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनु को साथै पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
5: 98 61 97 65 47।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
9: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
10: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
9: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
10: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
9: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
10: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर।
11: रेडियो बिहानी समय संकेत, यति बेला मध्याह्नको 12 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस संस्थापन इतर पक्षको विस्तारित बैठक बस्दै राष्ट्रिय भेलाबारे छलफल हुने, संस्थापनले थप्यो क्रियाशील सदस्यता नवीकरणको म्याद।
0: प्रतिनिधि सभाको बैठक जारी, विभिन्न विधेयक पेश हुँदै राष्ट्रिय सभाको बैठक पनि बस्दै।
1: गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, धनगढ़ीमा भारतीय गाड़ीले ठक्कर दिँदा एक व्यक्तिको ज्यान गयो।
0: खामेनाईको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकाले अरू देशलाई दबाव दिएको इरानको दावी, सहभागी भए सम्बन्धमै असर पार्ने चेतावनी जारी गरिएको जिकिर।
1: र नर्वे र इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, ब्राजिल पराजित भएपछि नेमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कांग्रेसको संस्थापन इतर पक्षको विस्तारित बैठक आज बस्दैछ। काठमाडौँको चुनदेवीमा स्थापना गरिएको कार्यालयमा पहिलो पटक आज दिउँसो 1 बजे बैठक बोलाइएको छ। महाधिवेशन नजिकै आइरहेको सन्दर्भमा समेत पार्टी एकताको सम्भावना क्षीण बन्दै गइरहेकाले थप छलफल गर्न बैठक बोलाइएको नेता मीन विश्वकर्माले बताउनुभयो। उहाँका अनुसार बैठकमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरू सहभागी हुनेछन्। बैठकले राष्ट्रिय भेलाको मिति तोक्न सक्ने सम्भावना छ। नेताहरूका अनुसार साउन 6 राष्ट्रिय भेला बोलाएर महाधिवेशनबारे थप कदम चाल्ने तयारी छ। श्रोतहरूका अनुसार 15 महाधिवेशनको छुट्टै तालिका ल्याउने सम्मको तयारी समेत यो पक्षले गरेको छ। यसअघि शुक्रबार बसेको बैठकले समेत पार्टी नेतृत्वले एकता टिकाई राख्न जिम्मेवार नदेखिएको निष्कर्ष निकालेको थियो। यसैबीच नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय आगामी साउन 3 गतेसम्मका लागि थप गरेको छ। मन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले नवीकरण गरी अध्यावधि गर्न छूट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो। यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि 2083 असार 20 गतेसम्म तोकिएको थियो।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले आफ्ना नागरिक समेत जोगाउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। जारी प्रतिनिधि सभा बैठकमा उहाँले केही दिन अघि दैलेखमा भएको सवारी दुर्घटनामा परेका यात्रुहरूको अहिलेसम्म पत्ता नलागेको भन्दै सरकारको आलोचना गर्नुभएको हो। कर्णालीमा यात्रुहरूले जीवनको भीख मागिरहँदा त्यही क्षेत्रको आकाशबाट एकजना मन्त्री भ्रमणमा गएको तर यात्रुको उद्धार गर्न हेलिकप्टर नआएको भन्दै गुनासो पोख्नुभयो। अर्कोतर्फ प्रदेश सभामा भाग पुगेन भन्दा सांसदहरू झगड़ा गरिरहेकोमा समेत आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले कर्णालीमाथि पटक पटक विभेद भएको भन्दै कर्णाली नेपालमा पर्छ कि पर्दैन भन्दै प्रश्न दोहोराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्। बैठकमा आज विभिन्न विधेयकहरू प्रस्तुत हुँदैछन्। प्रधानमन्त्री पालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम महासन्धिको प्रोटोकल नम्बर 29 र 81 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक दिउँसो सभा बाह्र बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। युवा श्रम तथा रोजगार, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, भूमि, महिला बालबालिका, विज्ञान प्रविधि र कानून मन्त्रालयका बजेट शीर्षकमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने संसद सचिवालयले जनाएको छ।
0: गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। रेसुङ्गा पोखरीबाट तमगाँसतर्फ जाँदै गरेको लु 1J1528 नम्बरको सफारी जीप आज बिहान रेसुङ्गा नगरपालिका 8 गजुरा स्थित तमगाँस रेसुङ्गा सड़क खण्डमा दुर्घटनामा परेको हो। रेसुङ्गा नगरपालिका 2 बाघमारे घर भई अहिले बसबाग बस्ने 16 वर्षीय सुदीप नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा प्युठानको 9 वाहिनी गाउँपालिका 1 घर भई बसबाग बस्ने 17 वर्षीय अर्जुन बुढाथोकी, बागलुङ घर भएका 18 वर्षीय गणेश परियार र 18 वर्षीय आयुष गैरे घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल तमगाँसमा उपचार भइरहेको छ। यसैबीच कैलालीको धनगढ़ीमा भारतीय गाड़ीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। धनगढ़ी उपमहानगरपालिका 3 बोडाडाँडी चोकमा UP65EX01000 नम्बरको भारतीय गाड़ीले स्टेप 4P952 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गाड़ीको ठक्करबाट मोटरसाइकलको पछाडि सवार रहेका बैतडीको सिगास गाउँपालिकाका 48 वर्षीय पदम चन्दको मृत्यु भएको प्रहरीले बताएको छ। मोटरसाइकल चालक गौतम ऐर भने सकुशल छन्। दुर्घटनापछि भारतीय नम्बरको गाड़ी र चालक फरार भएका छन्। खोजी भइरहेको प्रहरीले जनाएको छ।
1: अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातको समयमा यातायात सेवा बन्द नगरिने भएको छ। हाल स्तर उन्नति भइरहेको उक्त सड़क निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने निर्णय भएको थियो। उक्त सड़क खण्डमा पहिलो चरणको कालोपत्री गर्नको लागि रातको समयमा बेलुकी 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएको थियो। केही दिनको वर्षाले सीटीबी तथा डीबीएम गर्न सड़क समाएर हालिएको सब बेस केही स्थानमा बगाएको र कतै कति क्षति पुर्याएकोले आवागमन रोकेर गर्ने भनिएको काम सम्भव नदेखिएकोले सड़क बन्द नहुने सड़क डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका इन्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले आजै पत्रचार गरी आजदेखि निर्धारित कार्यतालिका फेरबदल गर्नु परेकोले केही समय सार्ने जानकारी गराएको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। रसुवा स्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा उल्लेख्य कमी आएको छ। पर्यटक संख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्धन मार्फत आय आर्जन र संरक्षणलाई सँगसँगै अघि बढ़ाउने रणनीतिमा जोड़ दिएको छ। निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा करिब 56,000 पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालू आर्थिक वर्षमा भने हालसम्म 50,360 पर्यटक मात्र निकुञ्ज पुगेका छन्। तीमध्ये 39,011 आन्तरिक, सार्क राष्ट्रका 788 जना र अन्य मुलुकका 10,561 जना रहेका छन्। पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा पनि असर परेको छ। गत आर्थिक वर्षमा 5,77,00,000 राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षमा हालसम्म 4,28,22,756 रूपियाँ संकलन भएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका पूर्व सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्तिम संस्कार कार्यक्रम बहिष्कार गर्न दवाब दिएको इरानको तस्निम समाचार एजेन्सीले दावी गरेको छ। अमेरिकी कूटनीतिक दवाबका कारण कम्तीमा 13 देशले तेहरानमा भइरहेको अली खामेनीको अन्तिम संस्कार कार्यक्रममा आफ्नो सहभागिता फिर्ता लिएको वा प्रतिनिधिमण्डलको स्तर घटाएको समाचारमा उल्लेख गरिएको छ। तस्निमका अनुसार मध्य तेहरान स्थित इमाम खुसैनी ग्रान्ड मसल्लामा विभिन्न देशका प्रतिनिधि मण्डलहरूको उपस्थितिमा भइरहेको यस समारोहमा विदेशी सहभागिता रोक्न वा निरुत्साहित गर्न वाशिङटनले विगत केही दिनदेखि व्यापक कूटनीतिक अभियान सञ्चालन गरेको बताइएको छ। रिपोर्ट अनुसार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सन् 26 जून 26 अमेरिकी दूतावास र कूटनीतिक नियोगहरूलाई एउटा गोप्य निर्देशन जारी गर्नुभएको थियो। उक्त निर्देशनमा अमेरिकी कूटनीतिज्ञहरूलाई आफ्ना आयोजक देशहरूलाई समारोहमा सहभागी हुनबाट रोक्न उपलब्ध सबै माध्यम प्रयोग गर्न भनिएको थियो। उक्त समारोहमा सहभागी हुनुलाई अमेरिकाले आफ्नो हित विपरीतको शत्रुतापूर्ण कदमका रूपमा लिने र यसले वाशिङटनसँगको द्विपक्षीय सम्बन्धमा गम्भीर असर पार्न सक्ने चेतावनी पनि दिइएको छ। स्रोतले तस्निमलाई दिएको जानकारी अनुसार अफ्रिकाका थुप्रै देशमा कार्यरत अमेरिकी राजदूतहरूले समारोहमा सहभागी भए अमेरिकाले उपलब्ध गराउँदै आएको विकास सहायता कटौती हुन सक्ने चेतावनी दिएका थिए। दुईजना अज्ञात अरब कूटनीतिज्ञलाई उद्धृत गर्दै रिपोर्टमा विदेश मन्त्री रूबियोले कम्तीमा 5 अरब देशका विदेश मन्त्रीहरूसँग यस विषयमा व्यक्तिगत रूपमा कुराकानी गरेको पनि दावी गरिएको छ।
1: अब खेल समाचार। नर्वे र इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। आज बिहान सम्पन्न खेलमा इंग्ल्याण्डले घरेलु टोली मेक्सिको विरूद्ध 3-2 गोलको जीत हासिल गरेको हो। खेलको 36 र 38 मिनटमा जोड बेलिङ्घमले गरेको 2 गोलबाट अग्रता दब्बर पारेको अवस्थामा जुलेन क्विनोनेप्सको गोलबाट घरेलु टोली मेक्सिको खेलमा फर्कने प्रयास गरेको थियो, तर 60 मिनटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई 3-1 जित दिलाए। जरेल क्वानसासले रातो कार्ड खाँदै मैदान छाडेपछि 10 सीमित भएको इंग्ल्याण्ड विरूद्ध राउल जिमिनेजले गोल गर्दै मेक्सिकोलाई 3-2 को अवस्थामा ल्याए पनि जितको लागि पर्याप्त भएन। यससँगै घरेलु टोली खेलबाट बाहिरिएको छ। यस्तै स्ट्राइकर एर्लिङ हल्याण्डको उत्कृष्ट 2 गोल र गोलकिपर ओर्जान निल्याण्डको उत्कृष्ट बचावको मदतले नर्वे विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। न्यूयर्क न्यू जर्सी स्टेडियममा भएको रोमाञ्चक प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 पटकको विजेता ब्राजिललाई 2-1 गोल अन्तरले पराजित गर्दै इतिहास रचेको हो। नर्वे विश्वकपको क्वार्टर फाइनलमा पुगेको इतिहासमै पहिलो पटक हो। यस पराजयसँगै ब्राजिल सन् 1990 पछि पहिलो पटक विश्वकपको अन्तिम 16 बाहिरिएको छ। खेलको 15 मिनटमा ब्राजिलले पेनाल्टीको अवसर पाए पनि ब्रुनो गुइमारिसको प्रहारलाई नर्वेका गोलकिपर निल्याण्डले बचाव गरे। खेलको 79 मिनटमा हल्याण्डले हेडिङ मार्फत गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाए। 90 मिनटमा हल्याण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित सुनिश्चित गरे। इन्जुरी समयको 10 मिनटमा ब्राजिलको लागि नियमरले पेनाल्टी मार्फत 1 गोल गरे पनि त्यो टोलीलाई जिताउन पर्याप्त भएन। यसैबीच ब्राजिलका स्टार फरवार्ड नियमरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। विश्वकपको अन्तिम 16 खेलमा नर्वेसँग पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि नेयमारले राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन्। नेयमारले सन् 2010 अगस्तमा अमेरिका विरूद्धको मैत्रीपूर्ण खेल मार्फत मेटलाइफ स्टेडियमबाटै ब्राजिलको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए, जहाँ उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल समेत गरेका थिए। हालका वर्षहरूमा चोटका कारण धेरै समस्या झेलेका 34 वर्षीय नेयमारले ब्राजिलका लागि ऐतिहासिक 80 गोल गर्दै सन्यास लिएका छन्। उनी महान खेलाड़ी पेलेलाई पछि पार्दै ब्राजिलको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाड़ी हुन्।
0: बेथ मुनी र फयडे लिसफिल्डको विस्फोटक ब्याटिङको मद्दतले इंग्ल्याण्डलाई पराजित गर्दै अस्ट्रेलियाले टी20 महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ। गैराति लर्ड्समा भएको फाइनल खेलमा घरेलु टोलीले 7 विकेटको जीत हासिल गरेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17.1 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। प्रतियोगिताभरि अपराजित रहेको अस्ट्रेलियाका लागि प्लेयर अफ दि टुर्नामेन्ट घोषित बेथ मुनीले 49 बलमा 64 रनको उत्कृष्ट इनिङ खेलिन्। यस्तै विस्फोटक ब्याटिङ गरेकी लिसफिल्डले 35 बलमा 18 रन जोडिन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 150 रनको सामान्य योगफल खड़ा गरेको थियो। इंग्ल्याण्डका लागि नाट सिभर ब्रन्टले 58 र फ्रेया केम्पले 44 रन जोडेकी थिइन्। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस संस्थापन इतर पक्षको विस्तारित बैठक बस्दै राष्ट्रिय भेलाबारे छलफल हुने। संस्थापनले थप्यो क्रियाशील सदस्यता नवीकरणको म्याद।
0: प्रतिनिधि सभाको बैठक जारी। विभिन्न विधेयक पेश हुँदै राष्ट्रिय सभाको बैठक पनि बस्दै।
1: गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु। धनगढ़ीमा भारतीय गाड़ीले ठक्कर दिँदा एक व्यक्तिको ज्यान गयो।
0: खामेनाईको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकाले अरू देशलाई दबाव दिएको इरानको दावी। सहभागी भए सम्बन्धमै असर पर्ने चेतावनी जारी गरेको जिकिर।
1: र नर्वे र इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। ब्राजिल पराजित भएपछि नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
6: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
7: के तपाईं नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईंको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510 63802 98510 63802।

0: यताजाउ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: बाबा बाबा म चाँडै स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
2: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
2: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
2: 98-61-97-65-47
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98 41 71 25 42, 98 61 02 66 11 र 010 525 542।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
4: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभीसी र आल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
4: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 0 93 सम्पर्क गर्नु होला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भए। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9852409034।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
12: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
11: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार, थारिन, एमाले चोकबाट 6 घर तल,
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
12: 9861705544।
13: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने
14: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
13: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
15: किन तनाव लिने? टंकेश्वर ग्रुपबाट सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेसमा जानुस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
16: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टंकेश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
17: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। लस्त है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा अस्तिम टमाटर कि ट्रनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी डिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम डिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेग है रोमा।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटा र धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर गिरबहादुर श्रेष्ठको लागि 98-43-0597-37 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0557-437।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै नफरमाउली आउली, तिमी सुत्ने खाट काटेर चुरी चान बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हात त कोहीको टुप्पी तान्छ।
0: ए नगर।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
3: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
10: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्नी छ घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ हैन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
3: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको घरगहनाहरू बनाइन्छ नि
10: हजुर हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ
3: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 0105203014 र 9860571266
13: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरौँ
14: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ
15: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509034 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034
6: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू फोहोर जथाभावी फाल्ने बानी त्यागौ आफ्नो घर टोल र गाउँ सफा राखौं घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस् बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौ सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस् सफा गाउँ स्वस्थ नागरिक यो हाम्रो साझा जिम्मेवारी हो सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882, गोल्छी बजारको लागि 010-40-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
5: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
9: लस है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोर मा नगा फारम मा असिम चमटार की ट्रोनेल मा सिंगबे सूर सिंजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिन सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिन्जिम सेगो है रोमा। झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाई?
10: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
9: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
10: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
9: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
10: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
9: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

अंधेरी माँ ज्योति जगाऊ बिजली जे आकाश मती मिरमाऊ

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: सानो बुझ्यो है

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861975447।
11: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
12: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टर सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिवल सिन्हा।
6: सम्पर्क मोबाइल 97-41-031-429।
7: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
10: खर्च अनुसारको घर त बने जस्तै बनेछ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16।
11: र 920 बजारको लागि 9851209590 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त, अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
8: बालरोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन बी 12
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
9: बाबा बाबा म टाढो स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
13: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छगर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861705544
14: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरौँ।
15: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
16: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
17: रेडियो बिहानी 97.6 MHz।
18: चा, चा, चा, चा, चा।

0: 上下上上
1: 上上上

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ।

0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। जारी प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्यालले बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका समसामयिक तथा जनसरोकारका प्रश्नहरूको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको बैठकमा सभामुख अर्यालले मनसूनजन्य जोखिम बढ़ेसँगै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबान हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई तत्काल जानकारी गराउन सरकारलाई निर्देशन दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भने सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर असन्तुष्टि जनाउनु भएको छ। विपक्षी दलका नेताले बोल्दा प्रधानमन्त्री उपस्थित हुने अन्तर्राष्ट्रिय अभ्यास समेत रहेको स्मरण गराउँदै उहाँले सरकार प्रमुख संसदप्रति जवाफदेही हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा अन्य सांसदहरूले कर्णाली क्षेत्रमा हुने सड़क दुर्घटना र फितल उद्धार प्रणालीलाई लिएर पनि सरकारको ध्यानाकर्षण गराएका छन्। काठमाण्डुका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारले सरकारबाट उपलब्ध गराइने 25,000 रूपियाँ पुनर्स्थापना खर्च लिनका लागि आजभित्रै आवेदन दिनुपर्ने भएको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आज असार 22 गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो। चालू आर्थिक वर्षको अन्त्यसँगै सरकारको अनलाइन भुक्तानी प्रणाली आगामी असार 24 गतेबाट बन्द हुने भएकाले समितिले भुक्तानीका लागि यस्तो समय सीमा तोकेको हो। आज कार्यालय समयभित्र आवेदन नदिने परिवारले यो आर्थिक सहयोग नपाउने र असार 24 गतेपछि आउने कुनै पनि निवेदन कार्यान्वयन नहुने समितिले स्पष्ट पारेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरूङले प्रतिष्ठानको संयुक्त अनुगमन गरेपछि यस्तो निर्णय गर्दै आवश्यक निर्देशन दिनुभएको हो। प्रतिष्ठानमा स्वास्थ्य सेवा प्रशासनिक सुशासन र संस्थागत सुधारलाई प्रभावकारी बनाइने मन्त्री मेहताले बताउनु भएको छ। यसका साथै संस्थागत सुधारका लागि छुट्टै कमिटि गठन गरी कार्यक्रमहरू कार्यान्वयन गरिने भएको छ। सरकारले उपलब्ध गराउँदै आएको अनुदान रकम नपाएको भन्दै कैलाली र बर्दियाका उखु किसानहरू काठमाडौँ आइपुगेका छन्। किसानहरूको एक प्रतिनिधिमण्डलले आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई भेटेर अनुदान वितरणमा भएको ढिलाई र आफूहरूले भोगेका समस्याबारे ध्यानाकर्षण गराएका छन्। देशभरका 14 मध्ये 13 सुगर मिलको अनुदान भुक्तानी भइसके पनि राजपुर सुगर एण्ड केमिकल्स इण्डस्ट्रीजसँग जोड़िएका 779 कृषकले पाउनुपर्ने 2,85,90,000 भन्दा बढ़ी रूपियाँ रोकिँदा उनीहरू आर्थिक संकटमा परेका छन्। क्रममा मन्त्री चौधरीले किसानका मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै प्रशासनिक प्रक्रिया पूरा गरी यथाशीघ्र भुक्तानीको प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको छ। किसानहरूले चैत महिनामै विवरण पठाइए पनि रकम नपाउँदा राज्यबाट ठगिएको महसुस भएको गुनासो गरेका छन्। उनीहरूले बाँकी अनुदान तुरन्त उपलब्ध नभए आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी समेत दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

टिभी एआईटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। काठमाडौँको गंगाउ स्थित नयाँ बस पार्कमा मानव बेचबिखन र लागू औषध विरूद्ध सप्ताहव्यापी सचेतना कार्यक्रम शुरू भएको छ। प्रहरी प्रभाग, नयाँ बस पार्क र सामुदायिक सेवा केन्द्र गंगौले संयुक्त रूपमा यो अभियान थालेका हुन्। कार्यक्रममा उपत्यका प्रहरी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुनिल सिंह राठौरले अपराध मुक्त र सुरक्षित समाज निर्माणका लागि नागरिक र प्रहरी बीचको सहकार्य आवश्यक रहेको बताउनु भएको छ। उहाँले युवा पुस्तालाई कुलतबाट जोगाउन र समाजमा लुकेका अपराध नियन्त्रण गर्न सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। एक सातासम्म चल्ने यस अभियान अन्तर्गत बस पार्क क्षेत्रका होटल, रेस्टुरा, विद्यालय तथा सार्वजनिक स्थानहरूमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। नवलपरासीको पाल्ही नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध 3.5 करोड़ रूपियाँ भन्दा बढ़ी गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीत अकुत सम्पत्ति गुमाएको भन्दै आज गुप्ता सहित परिवारका 5 जना विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। आय स्रोत पुष्टि हुन नसकेको 3.45 करोड़ रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति परिवारका सदस्यका नाममा समेत राखेको भेटिएकाले उनका बुबा वंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्ता विरूद्ध पनि सजायको माग दावी गर्दै मुद्दा चलाइएको छ। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् 2027 मार्च 26 सम्मको उडान तालिका सार्वजनिक गर्दै अग्रिम बुकिङ खुल्ला गरेको छ। कम्पनीले पोखरा दुबई उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी गरेको हो। फ्लाइ दुबईका नेपाल स्थित जनरल म्यानेजर नवराज शाहीका अनुसार यस उडान मार्फत पोखराबाट दुबई हुँदै लन्डन, न्यूयोर्क र टोकियो लगायत 260 भन्दा बढ़ी अन्तर्राष्ट्रिय गन्तव्यमा सहजै यात्रा गर्न सकिनेछ। स्थानीय घरधनीहरूको विरोधका कारण गत शुक्रबारदेखि रोकिएको वीरगंजको मुख्य सड़क विस्तारको काम आजदेखि पुनः शुरू गरिएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने यस सड़कको दायाँ बायाँ 25-25 मिटरभित्र रहेका संरचना हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ। आज बिहानदेखि गण्डक चोकको बहुअरी क्षेत्रबाट 4 डोजर लगाएर सड़क सीमामा पर्ने घर टहरा भत्काउन थालिएको छ। संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका अनुसार भोलिदेखि जनकपुर, सिन्धुली र हेटौडाबाट थप 10 डोजर मगाएर काम अघि बढ़ाइनेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

Dan weg is wolnes pan. भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: नकार वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेलसँगै भरोसासँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। युक्रेनको राजधानी किममा रूसले आज बिहानै गरेको क्षेपास्त्र र ड्रोन आक्रमणमा 10 जनाको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ठूलो आक्रमण हुन सक्ने चेतावनी दिएको केही घण्टामा यो घटना भएको हो। आक्रमणमा परिघाइते भएका 46 जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ भने अन्य केही मानिसहरू अझै फँसेको अनुमान गरिएको छ। रूसले ब्यालिस्टिक र क्रूज मिसाइल प्रयोग गरेर त्यहाँका आवश्यक भवनहरूमा क्षति पुर्याएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यता चीनले आज आणविक पनडुब्बीबाट प्रशान्त महासागरतर्फ एउटा क्षेपास्त्र परीक्षण गरेको छ। चीनिया सेनाको वार्षिक अभ्यास अन्तर्गत नियमित कार्यक्रम भनिएको यस परीक्षणप्रति छिमेकी मुलुकहरू जापान अस्ट्रेलिया र न्यूजील्याण्डले गम्भीर चिन्ता व्यक्त गरेका छन्। अस्ट्रेलिया र जापानले परीक्षणको अग्रिम सूचना पाएको बताए पनि यस्ता कदमले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्ने टिप्पणी गरेका छन्। न्यूजील्याण्डले प्रशान्त टापु राष्ट्रहरूलाई क्षेपास्त्र परीक्षण स्थल बनाएको हेर्न नचाहेको भन्दै यसलाई अस्वीकार्य र चिन्ताजनक भनेको छ। अब अन्त्यमा एउटा खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि खेलाड़ी अक्सन आज आयोजना गरिएको छ। नेपाल क्रिकेट संज्ञानका अनुसार यस पटकको अक्सन मार्फत प्रत्येक फ्रेन्चाइज टोलीले थप 2 जना नेपाली खेलाड़ी आफ्नो टोलीमा अनुबन्ध गर्न पाउनेछन्। अक्सनका लागि देशभरका 347 खेलाड़ीले नाम दर्ता गराएकोमा छनौट प्रक्रियापछि 155 जनालाई अन्तिम सूचीमा समावेश गरिएको छ। यी मध्ये 52 जना खेलाड़ी विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध हुनेछन्। क्यानले खेलाड़ीहरूलाई 3 श्रेणीमा वर्गीकरण गरेको छ, जस अनुसार श्रेणी एमा 5, श्रेणी बीमा 27 र श्रेणी सीमा 123 जना खेलाड़ी छन्। एनपीएलको पहिलो संस्करण जनकपुर बोल्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सदनका प्रश्नहरूको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ, संसदमा प्रधानमन्त्रीको अनुपस्थितिप्रति कंग्रेसको आपत्ति, कर्णालीको सड़क दुर्घटना र पितलो उद्धारको विषयमा सरकारको ध्यान आकर्षण। सुकुम्बासीलाई राहत लिन आज अन्तिम मौका, फारम नभरे 25,000 गुमाउने, बीपी प्रतिष्ठानका पुराना कर्मचारीको सम्पत्ति छानबिन गरिने, स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रीहरूको अनुगमन। अनुदान नपाएपछि कैलाली र बर्दियाका उख किसान काठमाण्डुमा, समस्या समाधानको पहल गर्ने मन्त्री चौधरीको प्रतिबद्धता, लागू औषध र मानव बेचबिखन विरूद्ध सबै एकजुट हुन नेपाल प्रहरीको आह्वान। युक्रेनको राजधानी किएवमा रूसी आक्रमण, 10 जनाको मृत्यु, चीनद्वारा प्रशान्त महासागरमा क्षेपास्त्र परीक्षण, छिमेकी देशहरू चिन्तित। र एनपीएलको तेस्रो संस्करणका लागि खेलाड़ी अक्सन आज हुँदै 155 जना अन्तिम सूचीमा। अवस्त नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भर पद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल, काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
8: 9861705544।
9: ओ मेज्यू, नमस्कार है।
10: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
9: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
10: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
9: है मेज्यू। म त बिहेमा आउँदिन होला।
10: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
9: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
10: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
9: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
10: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याबसँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्रा मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्रा मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
2: 9851887882, गोल्छे बजारको लागि 0104131116 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
2: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105900393 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004537।
1: आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के, यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरेको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78-778।
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्राली लाइन चोक नारायणगढ़ मोबाइल 98550590334 ट्यांगला चोक कीर्तिपुर काठमांडू 98512940934
7: शहीद मेमोरियल अस्पताल धादिंग बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
0: भिटामिन डी,
7: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: दादा दादा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे, मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र, राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
4: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
4: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
4: 9861-7045-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
7: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 98-511-87-882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98-51-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: बाबा बाबा म त आज स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
7: 98-61-97-65-47
5: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0997-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843047437
12: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्दैछु, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेको छु नि। म
4: रामराजीपुर कलिम्पुर भन्छ न, तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी।

0: नि पटौनी गल्नी अनि भतते पोल्नी अनि यहाँ पैतलसम्म पोल्नी घाघोबाट बेस्तरी भतते पोल्नी दुख्नी बेस्तरी पटौनी सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यही बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान त पनि दिनुभयो अनि बिहान बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
3: अब रङ फेसियु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो रंग रंग से हरंग लसी च्यासु मुला जयमसी तथा लासो फ्याफुला नमस्कार स्पार्क माई फेथ तथा गला विश्वासी चमक बसिगो अंक 36 रंगिदा स्वागत मुला न वियोग तामाङ तिनी ग रंगदा न्यै बरे से मुला रंग रंगदा हरंग लसी च्यासु मुला थेन्दे रंग रंगला बारेरी चुरङबा मनबलक कारण तिगा हिन्दा लानन निगरेसे चन्दोला विचारला आधारी रंगला बारे तिगा मनसुबा बिसी निर्धारण लमुला थेरङ तसी थेने गरे रंगला फिर्क्याबला रूपला आधारी निगरे प्रभावित लावरी कडा परिश्रम लमुला यदि रंग छमे मुसिला विषम रंग से रंगदा फेसन सेल कोन फेन्सी गहना देन मेकअप से सजबला बारी हमसुला थेलिच रंग से जब पृष्ठभूमिला नच्छ गोइलो इन्जीबा बेला हलाइदा रंगला फोटो खिचेबला बारी कन्स्युला रंगसे थे फोटोका दे सामाजिक सञ्जाली पोस्ट लसुला थेलिच रंगसे काटे दोन संविधान सभा प्राप्त लसुबा मुला च्याबला लागिरी रंगसे बारम्बार रंगला पोस्ट का दे च्यामुला यदि रंग रंगला छवि छन्दसे रंगला बारी तिगा मनमुला विवाह ताम्री आधारित मुभा विषम रंग रंगला बारेरी मुभा विचार बारम्बार जवादेन आजब गुङ्री उत्तर चढाव तसेला सम्भावना तामुला तिग्ध विषम मिगादेला विचार हाइमाई भटपर्दो आधे मुला रंग याकर्की मिला रूपी हाला मुसुला विवाह बारेरी वास्तविग्री याकर्की जखिन विश्वासनीय विचार मुला खेले थे विचार रोग्याम हमुला चुरोला विचार भिन्वा जोला बारेरी यंगसी चिन्ता लादोला खेले लानन सम्मान लादोला साचन जब खबर छु हिन्वा कि रंग प्रति परमेश्वरला विचार हाइमा दमन अद्भुत तमुला परमेश्वरला नजरी रंग रोला लानन बहुमूल्य मुसुला थेन्दे परमेश्वरला तिङला लागे प्रिय मुसुला एफिसी एक अध्यायला चार चोखो देन तिगै दोष आरेबा मि शोभाला लागेरी परमेश्वर से ख्रिस देन छ्याम गीत सोझी चु जम्बलिङ शोभा भन्दा नच्छन् धन्वा हिन्न जब परमेश्वर से रंगदा च्यासु मुला रोसे रंगला असफलता देन कमजोरी कदे अमरंग मुसुला परमेश्वर से रंगदा येशु ख्रिस्टला कासे फन्स्युबा रोला धर्मी सन्तानला रूपी च्यासु मुला देन रो प्रतिला प्रेम 100% विश्वास योग्य देन इमानदार मुला दुई कोरन्थी 3:18 यंग जम्मसेन मि अगवन प्रभुला याल देन शक्ति उन्बा मुला प्रभु आत्मा हिन्न ओछे थेग्याम खबा थेनोन यलसे यंग द थे रंगमन शोभन झन लानन यंग यलरी भोरबन मुला यंग प्रति परमेश्वरला दृष्टिकोण चु हिन्बा कि यंग रोला प्रिय देन बहुमूल्य सन्तान हिन्बा जोदा येसु ख्रिस्ट यम दा तब मुला जब यंग दा परमेश्वरला दृष्टिकोण ग्याम च्या मुला यंग थे छवि सन्द फेरि प्रति बिम्बित लाला परमेश्वर से यंग फिरी हन्याब लाभा प्रेम यंगला तिंग्याम थेनी गदेरा तिंग्री प्रतिबिंबित तमुला थेनी गदेसे यम परमेश्वरला प्रेम रंगमुला थेने अनुभव ल मुला मती पाँच अध्यायलाई अठार ल क अनि सोह्र एनिगति जम्बलिङलाई बत्ती हिन्न चुरङ लसी नाङसर्से याल ताना लव रङ लसी एनिगति जेवा गेल लसी उनगो एनिगतिला गेम रङसी थेनिगति स्वर्गरी धन गेवा धन छाबा एनिगतिला परमेश्वर आवाला जय जयकार लगाई परमेश्वर जे रङला बारिदी सुङ ताम्री विश्वास लबा सेम तिनी एन सोसुगो मानसिक रूपले परमेश्वरलाई प्रेम दिन भलाइरी चिसुगो खेन्दे लिख थेलिच सन्देगत प्रति ज्योतिला प्रभावला रूपी चमकसुगो ताकि थेनेगरे से रङ रङरी होम्बोन रोला महानता मृङबरी हमला आमेन परमेश्वर जे रङले जीवन री प्रशस्त आशिष फिंगाई प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लसुगो हस्त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ
4: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
4: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पार्टीमा गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
5: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
4: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
5: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
4: ल टिप प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
6: बुढी हेर त लाऊ
7: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
6: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
7: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
6: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 98182473 98165749588 98165749588
8: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
8: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
9: ल टिप्नुहोस् प्रोप्राइटर धीरबहादुर श्रेष्ठको लागि 98340-097-433 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764।
11: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
12: खर्च अनुसारको घर त बने जस्तै बन्या छ त
11: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
12: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
11: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
11: 9851-87882 गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
10: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
12: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
10: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
12: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
10: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
4: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ
13: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
4: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गाह जस्तो हो र केही सिट नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
13: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
4: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
13: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
4: ल टिब प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851-93270 9851-93270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने,
5: ग्यास्ट्रिक, फुका नोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम चमटारकी चणेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरका जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आज
0: रेडियो
1: बिहानी 97.6 MHz

0: म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी सुरु गरौं। दाई, हामीले हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा चाहिँ भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययन यात्रालाई चाहिँ निरन्तर रूपमा अघि बढ़ाइरहेका छौं र अघिल्लो अध्ययनमा पनि हामीले मानिसको विद्रोह परमेश्वरको योजना भन्दा ठूलो हुन सक्दैन भन्ने सत्यलाई चाहिँ हामीले सिक्दै थियौं, जसले हामीलाई धेरै उत्साह चाहिँ दिएको थियो। अनि आजको अध्ययनमा चाहिँ कुन चाहिँ विषय वस्तुमा आधारित भएर चाहिँ हामी यो अध्ययन यात्रालाई अगाडि बढाउनेछौँ? दाई
1: भाई, आज हामी भजन संग्रह 3 र 4 अध्ययन गर्नेछौ। यी अध्ययनहरूमा दाउदको व्यक्तिगत संघर्ष, उहाँका आँसु र प्रार्थना, परमेश्वरमाथिको भरोसा र कठिन परिस्थितिमा पाएको शान्तिको बारेमा हामीले सिक्नेछौ।
0: भनेपछि दाई, हामी पनि जीवनमा धेरै समस्या, दुःख र विरोधको सामना गर्छौं। कहिले काहीँ त झन् मेरो जस्तो दुःख कसलाई नै होला जस्तो हामीलाई लाग्छ। यस्तो अवस्थामा यो अध्ययनले धेरै हौसला दिन्छ जस्तो मलाई लाग्छ। दाई,
1: बिल्कुलै सही कुरा भन्नुभयो भाइ तपाईँले। हो, यस संसारमा हरेक मानिस कुनै न कुनै संघर्षबाट गुज्रिरहेका छन्। धेरैको मनमा बेचैनी छ, निन्द्रा हराएको छ र साँचो शान्तिको खोजी छ। भजन संग्रहको यो अध्ययनले यस्ता थाकेका र पीड़ित मनहरूलाई परमेश्वरतर्फ डोर्याउनेछ।
0: दाई, तपाईँका यी कुराहरू सुन्दै गर्दाखेरि आजको अध्ययनतर्फ झन् मलाई उत्साह जागेको छ। तर एउटा प्रश्न पनि छ कि भजनको अध्ययनले भावनात्मक चोट र मनका घाउहरूबाट निको हुने बाटो पनि देखाउँछ?
1: तपाईँले धेरै राम्रो प्रश्न गर्नुभयो। भजन संग्रहको पुस्तकमा केवल गीतहरू मात्र होइनन्, ती मानिसको मनका गहिरा पीड़ा र परमेश्वर प्रतिको भरोसाका साँचीहरू पनि छन्। दाउदले आफ्नो दुःख, डर र आँसु परमेश्वरको सामु पोखेका थिए। जब हामी पनि आफ्ना बोझहरू परमेश्वरलाई सुम्पन्छौं, उहाँले हामीलाई साँचो शान्ति र आनन्द दिनुहुन्छ। आजको अध्ययनले पनि हामीलाई त्यही उद्धार र आशाको केन्द्रतर्फ डोर्याउनेछ।
0: साँच्चै नै दाई, यी सबै कुराहरू सुन्दै गर्दाखेरि आजको अध्ययनमा प्रवेश गर्नको निम्ति चाहिँ म एकदमै धेरै उत्साहित र उत्कट इच्छा चाहिँ राख्दछु। त्यसैले आउनुहोस् आदरणीय श्रोताहरू, खुल्ला हृदय र सिक्ने मन लिएर आजको अध्ययनको यात्रालाई हामी शुरू गरौं र यस अध्ययनमा हामी सबैजना सहभागी बनाऊ।
2: मित्र, आज हामी बाइबल अध्ययन भजन 3 र 4 अध्यायबाट देख्नेछौ। मित्र, भजन 3 देखि 7 अध्यायले एक पुलको आकार दिँदछ, जुन म सोच्दछु कि दुई मसीह सम्बन्धको भजनहरू बीच मसायनिक साम्स बीच सिडी यानि भर्याङ हो। भजन 2 अध्याय चाहिँ परमेश्वरको अभिषिक्त जनको अगमबाडिक अस्वीकार यानि इन्कार हो भने भजन 8 चाहिँ एक मानिसको रूपमा उहाँको अन्तिम विजय हो। यो भजनहरूले बीचमा ग्लूको गमको प्रदान गर्दछ, जुनले यी दुई मसी सम्बन्धको भजनहरूलाई मसायनिक साम्सहरूलाई आपसमा एकसाथमा बाँध्दछ। तिनीहरूले प्राथमिक रूपमा पृथ्वीबाट मसीको अनुपस्थितिको समय अवधिमा इसरायलको ईश्वरीय बाँकी भक्तजनहरूलाई वर्णन गर्दछ, विशेष गरी त्यस समयको वर्णन गर्दछ जुनलाई हाम्रा प्रभुले महान क्लेश अवधिको रूपमा यानि ग्रेट ट्रिबुलेसन पीरियडको रूपमा नाम दिनुभएको छ। मित्र, यी 5 भजनहरूमा हामीसँग इसरायलको कष्टहरू, दुःखहरू, अन्यलताहरू, समस्याहरू र पापहरूको रेकर्ड छ। अनि त्यहाँ हामी तिनीहरूको परमेश्वरमा आत्मविश्वास, भरोसा, परमेश्वरको प्रतिज्ञा र छुटकाराको निम्ति तिनीहरूको प्रार्थनाहरूको पनि देख्छौ। कष्टहरू र दुःखहरू त्यो एक कुरा हो जुन सबै ईश्वरीय भक्तजनहरूले पनि भोगेका छन्, चाहे तिनीहरू इतिहासको कुनै युगको अवधिमा किन नरहेका हुन् र तिनीहरू जोसुकै जुन देशको वासी नै किन नहुन्। यी भजनहरूमा दिएको सान्त्वना सम्पूर्ण परमेश्वरका सन्तानहरूको लागि हो। यी भजनहरूमा हेर्ने 3 तरिकाहरू छन्, अनि निश्चय नै प्राथमिक अर्थ खुलाई यानि अर्थ लगाउने कुरा चाहिँ दाउदको व्यक्तिगत अनुभवसँग सम्बन्ध राख्छ। त्यसपछि महाक्लेशमा ईश्वरीय बाँकी भक्तजनहरू रहेको ईश्वरहीन

0: राष्ट्रसँग सिधै लागू छ अनि विश्वको इतिहासमा कहीँ कतै रहने परमेश्वरका सन्तानहरूको निम्ति पनि लागू छ। यदि हामीले भजनहरूमा यी दृष्टिकोणहरूबाट हेर्छौं भने तिनीहरू हाम्रो निम्ति अझ धेरै अर्थपूर्ण हुन्छन्। भजन तीनलाई आफ्नो छोरा अब्सालोमदेखि दाउद भाग्दाको भजन भनिएको छ अनि यसको ऐतिहासिक रेकर्ड दोस्रो समुएल 15-18 अध्यायमा छ। यो शीर्षकले हामीलाई यो भजनको सारको बताउँछ। यसले हामीलाई यो बताउँछ कि जब दाउदको विरूद्ध आफ्नो छोरा अब्सालोमले विद्रोहको अगुवाई गरेको बेला यरूसलेमबाट भाग्नु पर्दा उसको हृदयमा के भएथ्यो, के गुजरिरहेको थियो। यो भजन दाउदको व्यक्तिगत अनुभवबाट आएको थियो। उनी कठिन परिस्थितिमा थिए। उनी आफ्नै शहर यरूसलेमबाट बहिष्कृत भए र शरणार्थी बने। उसले ती मानिसहरूबाट खेदाइएका थिए जसमाथि उसले शासन गर्थे। उसको छोरा अब्सालोम उसको विरूद्धमा खड़ा भएर उसलाई खोजी गरिरहेको थियो। अब्सालोमको खास इरादा आफ्नो पिता दाउदलाई खत्तम पार्नु थियो। तपाईँको हृदयले सहायता गर्न सक्दैन, तर यस हृदय टुटाउने अनुभवको समयमा दाउदतिर जान्छ। जब दाउद यरूसलेमबाट भागिरहेका थिए त्यसबेला उसको शत्रुले उसलाई श्रापिरहेको थियो अनि दाउदको एकजना महान वीर मानिस अभिसेल भन्नेले भने म त्यसलाई मारौं। दाउदले भने त्यसो गर्नु हुँदैन। अगमवक्ता नातानले दाउदलाई भनेका थिए कि परमेश्वरले उसलाई उसको पापको निम्ति दण्ड दिनुहुनेछ। दोस्रो समुएल 12:11 पदमा नाथनले दाउदलाई भने परमप्रभु भन्नुहुन्छ म तेरो आफ्नै घराना भित्रबाट दुःख ल्याउनेछु। म तेरा पत्नीहरूलाई लिएर तेरै आँखाहरूका सामने अर्को मानिसलाई दिनेछु र त्यो दिउँसै त्यससित सुत्नेछ। यो किन घट्नेछ भन्दा दाउदले अति नै ठूलो पाप गरे र उनी त्यसबाट बिना दण्ड उम्कने थिएनन्। परमेश्वरले अनुग्रही रूपमा उसलाई क्षमा दिनुभयो र पुनस्थापन गर्नुभयो। तर दाउदले आफ्नो पापहरूको परिणामको कटनी गर्नुपर्नेछ अनि यो उसको छोराको विद्रोहद्वारा उसले आफ्नो पापको कटनी गर्दछ। हामी यो पत्ता लगाउँछौं कि शत्रुहरू हरेक दिशामा हरेक क्षेत्रमा बढ़िरहेका थिए अनि इसरायलका ती मानिसहरूले अब्सालोमलाई पछ्याए। शास्त्रले हामीलाई भन्छ दोस्रो समुएल 15:13 पदमा इसरायलका मानिसहरूले आफ्नो राजभक्ति अब्सालोम तर्फ फर्काए। अब्सालोम आकर्षक सुन्दर जवान व्यक्ति थिए अनि ऊ चलाक चतुर राजनीतिज्ञ पनि थिए जुनले जनताहरूलाई सबै असल कुराहरू विकासका कामहरू गरिदिने प्रतिज्ञा दिन सक्थे तर जुनको कहिले पनि व्यवहारिक रूपमा गर्दैनथे। त्यस्तै किसिमको व्यक्ति चलाक चतुर राजनीतिज्ञ तिनी थिए। अब्सालोमको विद्रोहको समयमा त्यहाँ थुप्रै अन्य मानिसहरू थिए जो दाउदको विरूद्धमा उठे। दाउद यरूसलेमबाट नङ्गै खुट्टाले हिँडेर रुँदै रुँदै गए। उसले किद्रोन खोल्सा पार गरे। यो यस्तो देखिन्थ्यो मानौ उसको निम्ति कुनै सहायता थिएन। यस पृष्ठभूमिलाई मनमा राखेर हामी भजन संग्रह 3 अध्यायलाई हेर्नेछौ। 3:1 पदमा भनिएको छ हे परमप्रभु मेरा विरोधीहरू कति धेरै भएर बढ़ेका छन्, मेरो विरूद्धमा खड़ा हुनेहरू धेरै छन्। दाउद यरूसलेम छोड्दाखेरि आफ्नो हृदयभित्रबाट आफ्नो व्यथाहरूको चित्कार छोड़िरहेका छन् अनि 2 पदमा भन्छन् मेरो प्राणको विषयमा यसो भन्नेहरू धेरै छन्, त्यसको निम्ति उद्धार परमेश्वरमा छैन। सेला। धेरैले भन्ने धेरैजनाले भने कि दाउदले परमेश्वरबाट सहायता पाउने छैन। परमेश्वरले उसलाई त्याग्नुभयो तर परमेश्वरले उसलाई त्याग्नु भएको थिएन। जब कसैले मलाई यो भन्छ म कति पनि यो कुरा बुझ्न सक्दिन कि किन दाउद जस्तो मानिसलाई परमेश्वरले सहनुभयो, तब म सधैँ यो भन्न मन लाग्छ यदि परमेश्वरले दाउदलाई सहनुभयो भने उहाँले तपाईँ र मलाई पनि सहनुहुन्छ। मित्र, हामीसँग यस्तो प्रकारको परमेश्वर पाएको निम्ति धन्यवादी हुनुपर्छ। उहाँले दाऊद जस्तो मानिसलाई सहनुहुन्छ र क्षमा दिनुहुन्छ भने पश्चातमा उहाँका आउने कुनै विश्वासीलाई उहाँ क्षमा दिनुहुनेछ। यसको मतलब यो होइन कि दाऊदले आफ्नो पापको लागि परिणामको तिरेनन्। उसले तिर्नु पर्यो अनि तिरे पनि। अनि यो पद दुईको अन्तिममा सेला शब्द लेखिएको छ। अमित्र, यो शब्दको अर्थ के हो भन्ने बारेमा धेरै मानिसहरूका धेरै छलफलहरू विचारहरू छन्। यो शब्द भजनहरूमा करिब 71 पल्ट उल्लेख भएको छ। म विश्वास गर्दछु कि भजनहरूलाई संगीतबद्ध बनाइएका थिए। अनि मलाई यो कुरामा निश्चित छ कि यरुसलेम पूरा विश्वभरि यसमा प्रसिद्ध थियो र मानिसहरू टाढा नजिकबाट यी भजनका गीतहरू र संगीतहरू सुन्न आउँथे। मलाई लाग्छ सेला सम्भवत संगीत विश्राम, संगीत विराम हो। साधारण मानिस जसले संगीतको बारेमा त्यति धेरै जान्दैन, बुझ्दैन, उसको निम्ति यसको मतलब हो रोक, हेर र सुन। रोक, हेर र सुन। अनि त्यही किसिमको चिन्ह संकेत तपाईँ रेलवे क्रसिङमा देख्नुहुन्छ, दोबाटोमा देख्नुहुन्छ। अनि यसको याद गर्न अति नै आवश्यक छ। जब हामी यी अद्भुत भजनहरूमा आउँछौ, हामी रोकिएर, हेरेर अनि सुन्नुपर्छ। सेलाले त्यो गर्न हामीलाई याद दिलाउँछ। त्यही नै हामीले गर्नुपर्छ जब हामी परमेश्वरको वचनतिर अध्ययन गर्न आउँछौ। सेला शब्दले सम्भवत यो भजनको पहिलो स्टेन्जा गीतको एक अंशको अन्त गर्दछ। अहिले दाऊद भन्दछन् आगे पद 5 र 6 म पल्टे र निदाए, म उठे किनकि परमप्रभुले मलाई सम्भाल्नुभयो। मेरा चारैतिर मेरो विरूद्धमा मलाई घेरा हाल्ने 10,000 मानिसहरूसँग पनि म डराउने छैन। यसलाई बिहानको भजन भनिन्दछ। दिनको आरम्भ गर्न यो असल भजन हो। दाऊदसँग तमाम कठिनाईहरू समस्याहरू भए तापनि उसले परमप्रभुमा विश्वास र भरोसा गरे। ऊ रातमा सुत्न सके। उसले निन्द्रा लगाउने ट्याब्लेट खानु परेन। उसले खाली परमेश्वरमा विश्वास गरे र परमेश्वरको प्रतिज्ञामा आफ्नो शिरको निम्ति सिरानी बनाए र सुत्न गए। भनिएको छ म पल्टेर निदाए, म उठे किनकि परमप्रभुले मलाई सम्भाल्नु भयो। त्यसपछि दाऊद भन्छन् ऊ कति पनि डराउने छैन। यदि 10,000 मानिसहरूले उसको वरिपरि घेर हाले पनि, यद्यपि पूरा संसार उसको विरूद्ध भए पनि, दाऊद भन्छन् उन डराउने छैनन्। धेरै मानिसद्वारा विचार गरिएको छ क्रोमवेल विश्वमा सबभन्दा साहसी मानिस थिए। कसैले उसलाई सोधे तिम्रो वीरताको स्पष्टीकरण के हो। क्रोमवेलले उत्तर दियो, उसको यही उत्तर थियो, म परमेश्वरमा भरोसा राख्ने मानिस भएकोले म कुनै मानिससँग डराउँदिन। म परमेश्वरमा भरोसा राख्ने मानिस भएकोले म कुनै मानिससँग डराउँदिन। अनि मार्टिन लुथरले पनि त्यही स्थानको लिएथे। मित्र, तपाईलाई साहस दिने कुरा नै परमेश्वरमा तपाईँको भय हो। यदि तपाईँ परमेश्वरमा भय राख्नुहुन्छ भने तब तपाईसँग डराउनु पर्ने कुनै मानिस हुँदैन। दाऊदले परमेश्वरमा भरोसा गरे। यो विचार गर्दै कि परमेश्वरले हरेक कुरा उनको निम्ति सम्भाल्नुहुनेछ। अनि 7 पदमा भनिएको छ हे परमप्रभु उठ्नुहोस्, हे मेरा परमेश्वर मलाई बचाउनुहोस्, किनकि तपाईँले मेरा सबै शत्रुहरूका गालामा चट्काउनु भएको छ, तपाईँले दुष्टहरूका दाँत भाँच्नु भएको छ। मित्र, गालामा चट्काउँदा थुप्रै दर्द हुन्छ, दुःख हुन्छ। जब तपाईँको गालामा चट्काउ पर्छ यसले तपाईँलाई रन फनाउँछ। अनि दाऊदले सम्भवत त्यस कुराको अनुभव गरेथे आफ्नो जीवनमा। उसले भन्छन् कि परमेश्वरद्वारा उसका शत्रुहरूको गाला चट्काइएको छ अनि परमेश्वरले दुष्टहरूको दाँतहरू भाँचिदिनुभयो। तिनीहरूले दाऊदलाई कति पनि टोक्न सकेनन्। अनि आगे 8 पदमा भनिएको छ उद्धार परमप्रभुमा छ, तपाईँको आशीर्वाद तपाईँको प्रजामाथि रहोस्। सेला। मित्र, उद्धार परमप्रभुमा छ। परमप्रभु उद्धारको कर्ता हुनुहुन्छ। दाउदले कहिले पनि उद्धारलाई एक सिक्काको रूपमा सोचेनन् जुनलाई तपाईँ आफ्नो गोजीमा बोक्न सक्नुहुन्छ र हराउन सक्नुहुन्छ। उसले कहिले पनि कति पनि सोचेनन्। यो नै एक कुरो हो जुनको निम्ति तिनले काम गर्नुपर्छ। अह उद्धार परमेश्वरको सित्तैको उपहार थियो र उपहार हो। उद्धार परमप्रभुमा छ। तपाईँको आशीर्वाद तपाईँको प्रजामाथि रहोस्। त्यसपछि फेरि सेला शब्द आउँदछ। हामीले रोकेर हेरेर सुन्नुपर्छ। दाउदले यस भजनमा अद्भुत कुराहरू भनेका छन्। उदाहरणको निम्ति पद तीनमा दाउद उहाँलाई ढाल भन्छन्। ढालको रूपमा परमेश्वरले आफ्नाहरूलाई ढाक्नुहुन्छ। एफिसी छ अध्याय सोह्र पदमा हामीलाई विश्वासीको नातामा विश्वासको ढाल उठाउन भनिएको छ। दाउदले ढालले के गर्नेछ त्यसको बारेमा राम्ररी जान्दथे। उसले धेरै ठाउँमा परमेश्वरको निम्ति यो ढाल शब्द प्रयोग गरे अनि परमेश्वर उसको महिमा पनि हुनुहुन्थ्यो। यसको मतलब दाउदले परमेश्वरको उपस्थितिमा विश्वास गरे। तपाईंलाई यादै होला महिमाको बादल इसरायलमाथि फैलिएको थियो। त्यो आफ्ना जनहरूको बीचमा परमेश्वरको उपस्थितिको सदृश्य देखिने चिन्ह थियो। आज हामी विश्वासद्वारा हिँड्छौं र परमेश्वरको महिमा हामीसँग छ। उहाँले आफै स्वयंलाई ती मानिसहरू कहाँ वास्तविक बनाउनु हुन्छ जो उहाँका हुन्। साथै परमेश्वर दाउदको शिरको ठाडो गराउने वाला पनि हुनुहुन्थ्यो। त्यो कसरी हुन सक्यो? परमेश्वरले दाउदलाई एक घरको निर्माण गर्ने र उसलाई आशिष महिमा र राज्य दिने प्रतिज्ञा गर्नुभएको थियो। दाउदले भन्यो उहाँले तिनको शिर ठाडो गराउनुहुनेछ। यो अद्भुत सुन्दर भजन हो मित्र। यसपछि चार अध्यायतिर पनि हाम फालौं। यो छोटो भजन हो र यो आफै स्वयंमा यस प्रकारले विभाजन हुन्छ। पुकार यानि चित्कार पद एकदेखि तीन पदसम्ममा, सुधार पद चारदेखि पाँच पदसम्ममा र आत्मविश्वास पद छदेखि आठ पदसम्ममा। यस भजनसँग संगीत लेख छ जुन यस प्रकार छ। वाद्य नायिकेको निम्ति तारको बाजामा बजाउने दाउदको भजन। अहिले यो भजन महान चित्कार यानि पुकारसँग आरम्भ हुन्छ। कष्टको समयमा परमेश्वरका जनहरूका शरण सधैँ प्रार्थना हो र परमेश्वर तिनीहरूको ढाल हुनुहुन्छ जुन हामीले देखिसकेका छौं। चार अध्याय एक पदमा भनिएको छ, हे मेरो धार्मिकताका परमेश्वर मैले पुकार गर्दा मलाई जवाब दिनुहोस्, दुःखमा पर्दा तपाईँले मलाई ठाउँ दिनुभएको छ, म माथि अनुग्रह गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्। यस पदमा उल्लेखित दुःखले चाहिँ चाप दबावको प्रेसरको संकेत गर्दछ। जीवनको चाप दबाव भयानक कुरा हो। तिनीहरू हाम्रा दिनहरूमा आम कुरा भएका छन् र हामीलाई उत्साहको सान्त्वनाको आवश्यक पर्छ जुन परमेश्वरको वचनमा पाइन्दछ। भजन संग्रह 145:18 पदले भन्छ, उहाँमा पुकार गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैको नजिक। फेरि भजन संग्रह 50:15 पदमा हामी पढ्छौ, औ संकष्टको दिनमा मलाई पुकार, म तलाई छुटाउनेछु र तैंले मेरो महिमा गर्नेछस्। यसैया 65:24 पदमा परमेश्वर हामीलाई भन्नुहुन्छ, तिनीहरूले विन्ती गर्न अघि नै म उत्तर दिनेछु, तिनीहरूले बोल्दा बोल्दै म तिनीहरूका कुरा सुन्नेछु। अनि भजन संग्रह 18:6 पद चाहिँ एकदम व्यक्तिगत छ। भनिएको छ, मेरो आपतमा मैले परमप्रभुलाई पुकार गरे र मेरा परमेश्वरमा चित्कार छोडे। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो। उहाँको सामने को मेरो पुकार उहाँका कानमा पुग्यो। अनि भजन संग्रह 55:16 पदमा हामी पढ्छौं, म चाहिँ त परमेश्वरमा पुकार गर्नेछु र परमेश्वरले मलाई बचाउनुहुनेछ। भजन 86:7 पदले भन्छ, मेरो दुःखको दिनमा म तपाईँको पुकार गर्नेछु किनकि तपाईँले जवाब दिनुहुनेछ। अन्तिममा भजन 91:15 पदले भन्छ, उनले मेरो पुकार गर्नेछ र म उनलाई उत्तर दिनेछु। उनको दुःखमा म उनीसित हुनेछु। म उनलाई छुटकारा दिनेछु र आदर गर्नेछु। मित्र, बाइबल यी सुन्दर प्रतिज्ञाहरूले भरिएको छ, जुन हामी हरेकको निम्ति सान्त्वनाको कुरा हो। अनि भजन चार अध्यायमा भजनकारको पुकार यो हो, परमेश्वर उससँग हुन्। दुई पदमा भनिएको छ, हे मानिसका सन्तान हो, मेरो गौरव कहिलेसम्म अनादरमा परिणत होइरहला? कहिलेसम्म तिमीहरू व्यर्थका कुराहरू रुचाउनेछौ? कहिलेसम्म झुटको पछि लाग्नेछौ? सेला। अनि तीन पदमा भनिएको छ, तिमीहरूलाई थाहा होस् कि जो भक्त छ तिनलाई परमप्रभुले आफ्नो निम्ति अलग्गै राख्नु भएको छ। उहाँ कति भला परमेश्वर हुनुहुन्छ, उहाँले हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ। त्यसपछि भजनकारले सुधारका दुई पदहरू दिन्छन्, जुन एक प्रकारको चेतावनी पनि हो। चार पदमा भनिएको छ, रिस त गर तर पाप चाहिँ नगर, तिमीहरूको ओछ्यानमा आफ्ना आफ्ना मनमा गुण र चुपचाप रहो। ओ, यो कस्तो व्यवहारिक शिक्षा छ। अनि पाँच पदमा भनिएको छ, धार्मिकताको बलिदान चढाओ र तिमीहरूको भरोसा परमप्रभुमा राख। पावलले पनि यही विचारलाई एफिसियन ख्रिस्टियनहरू कहाँ व्यक्त गरे। एफिसी चार अध्याय छब्बीस पदमा भन्छन्, रिस त गर तर पाप चाहिँ नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। अहिले उसको आत्मविश्वास र विश्वासको निश्चयताको हेर्नुहोस्। छ पदमा भनिएको छ, यसो भन्ने धेरै छन्, हामीलाई असल कुरा कसले देखाउला? हे परमप्रभु, तपाईँको मुहारको ज्योति हामीमाथि प्रकाश गर्नुहोस्। धेरै मानिसहरू भन्छन्, केही पनि अब असल बाँकी रहेन। ओ, हामीलाई कति धेरै हामीमाथि उहाँको मुहारको ज्योतिको चम्कन आवश्यक छ। अनि सात पदमा भनिएको छ, तिनीहरूका अनाज र दागमद प्रशस्त भएको बेला भन्दा तपाईले मेरो हृदयलाई अझै आनन्दित तुल्याइदिनु भएको छ। दाउद पनि हामी धेरै जस्तै थिए। उसको हृदय कष्टको समयमा डगमगायो। उसका वरिपरि आफ्नै जाति अविश्वासीहरू थिए, जसले उसलाई मजाक उडाइरहेका थिए। यो भन्दै कि परमेश्वरले उसको निम्ति केही पनि गर्नुहुने छैन, तर परमेश्वरले उसको निम्ति केही गर्नुभयो। अहिले दाउद भन्छन्, तपाईले मेरो हृदयलाई अझै आनन्दित तुल्याइदिनु भएको छ। दाउदले यो पत्ता लगाए, थाहा गरे कि परमेश्वर उनीप्रति असल, भला, करुणामयी, कृपालु प्रभु हुनुहुन्छ। अनि मित्र, परमेश्वर हामी प्रति पनि असल र भला हुनुहुन्छ। सायद तपाईँ हरेकले यो आफ्नो दिन प्रतिदिनको जीवनमा, व्यावहारिक जीवनमा, पारिवारिक जीवनमा, हरेक क्षेत्रमा अनुभव गर्नुभएको होला। दाउदले यो कुरा अनुभव गरे। अनि आठ पदमा भनिएको छ, शान्तिमा म पल्टोला र निदाउला, किनकि हे परमप्रभु, तपाईले मात्र मलाई सुरक्षित रहन दिनुहुन्छ। मेरो मित्र, तपाईलाई रातमा निन्द्रा लगाउने दवाईको आवश्यकता परिरहेको छ? के तपाईँको हृदय अशान्ति र विश्रामहीन छ? त तपाईले कहिले भजन चार अध्यायको अध्ययन गर्न कोशिश गर्नुभएको छ? मित्र, तपाईले प्रार्थना गरेको कुनै प्रकारको निन्द्रा लगाउने ट्याब्लेट यानि दवाई भन्दा उत्तम छ, असल छ। ओ, यी भजनहरू आज हाम्रो निम्ति कति अद्भुत सुन्दर छन् र कति धेरै संकष्टहरूको दिनमा सान्त्वनाको कुरा छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: साँच्चै नै दाई, आजको अध्ययन एकदमै धेरै आशिषमय र व्यवहारिक मलाई लाग्यो। आफ्नै छोरा अब्सालोमले मार्न खोज्दा र आफ्नै मानिसहरू विरोधमा उभिँदा पनि दाउदले परमेश्वरमाथि भरोसा गुमाएनन् भन्ने कुरा एकदमै आशिषमय र हाम्रो जीवनमा चाहिँ लागू गर्नुपर्ने कुराहरू चाहिँ मैले पाएँ। यसले चाहिँ हाम्रो जीवनलाई पनि ठूलो उत्साह चाहिँ आज दिएको छ।
2: हो भाई, दाउदले आफ्नो दुःखको समयमा परमेश्वरमा भरोसा राख्दै प्रार्थना गरे। उनले आफ्नो जीवन परमेश्वरको हातमा सुम्पिए। यसले हामीलाई सिकाउँछ कि जीवनका हरेक परिस्थितिमा परमेश्वरको नजिक आउनु र उहाँमाथि भरोसा गर्नु अति नै आवश्यक छ।
1: साँच्चै नै दाई, अनि भजन संग्रह चारले पनि कठिन समयमा परमेश्वरतर्फ फर्कने मानिसले सान्त्वना पाउँछ भन्ने कुरा चाहिँ हामीलाई सिकाउँछ। मनको पीड़ाले मानिसलाई बेचेन बनाउँछ, तर परमेश्वरको वचनले शान्ति र आशा दिन्छ।
2: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईँले। यसायाको पुस्तक 65 अध्यायको 24 पदमा परमेश्वरले भन्नुहुन्छ, तिनीहरूले पुकार्नु अघि नै म जवाफ दिनेछु, हाम्रो प्रार्थना सुन्नुहुने र हाम्रो मनलाई साँचो शान्ति दिनुहुने परमेश्वर नै हुनुहुन्छ। उहाँले हामीलाई उद्धारको लागि बोलाइरहनु भएको छ। प्रश्न के छ भने, के हामीले आफ्ना दुःख, डर र चिन्ताहरू उहाँलाई बताएका छौं?
1: साँच्चै नै दाई, र आदरणीय श्रोताहरू, यदि तपाईँ पनि कठिन परिस्थितिमा हुनुहुन्छ भने निराश नहुनुहोस्। तपाईँको वरिपरि समस्या र विरोधहरूको भण्डार भए तापनि परमेश्वर तपाईँको साथमा र मेरो साथमा हुनुहुन्छ, र परमेश्वरको सुरक्षा र शान्ति सधैँभरि हाम्रो माझमा रहिरहनेछ। उहाँतर्फ हामी फर्कन आवश्यक छ र उहाँले तपाईँ र मेरो पुकार सुन्नुहुन्छ।
2: हजुर, र आदरणीय श्रोताहरू, दाउदको प्रार्थना सुन्नुहुने परमेश्वर आज पनि तपाईँ र मेरो प्रार्थना सुन्नको लागि तयार हुनुहुन्छ। उहाँको सामु नम्र र समर्पित हृदय लिएर आउनुहोस्। यदि आजको अध्ययनले तपाईँलाई आशिष दिएको छ भने आफ्नो अनुभव, गवाही वा प्रार्थनाका विषयहरू हामीहरूसँग साझा गर्नुहोस्। हामी तपाईँहरूको लागि निरन्तर रूपमा प्रार्थना गर्नेछौ, र अर्को अध्ययनमा हामी फेरि पनि भेट्ने आशासहित परमेश्वरको प्रेम, प्रभु यीशु ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीहरू हरेकसँग रहिरहोस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ, र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ, र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं, र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं, र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौं, र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि हिजो राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248443।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाठ पूर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
3: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
6: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौ, आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका, भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

तिमलाई मात्रै होइन मलाई पनि खान ज्वारी कोटलाई टाँको भुसुनालाई माखु छाली कोरे राखु गैरी भनी खेतमा सालिदान लागो हे बहिनी नानी सालिदानको परालले धरमशाला छाको तिमी काको काको हामी काको काको तिम्रो र हाम्रो यसै पृथ्वीका रणतालमा ठ्याक्कै भेट भएको यो वनमा छैन क्यारे न्याउली कराउँदैन यो वनमा छैन क्यारे न्याउली कराउँदैन डाँडै काटी

दिन दशरथ वनमा जाने राम रामचन्द्रलाई पेटे भोटो भरतलाई जामा तिम्रा दुई बहिनीले सौध्यौ भने देखि यतैतिर थाम सौदिनौ भने हातमा लिन्छु लुवा सुरको चिम्टा जप्छु राम राम घुम्छु चारै धाम झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो झमझम गर्ने झम्के रुमाल त्रिशुलीमा खस्यो एकैछिनमा हाँसखेल गर्दा माया पीर्ति बस्यो मरी माया पीर्ति बस्यो हिमालचुली पल्लपट्टि हलालेको साल छ हिमालचुली पल्लपट्टि हलालेको साल छ जति हेर्थ्यौ तिमीले मलाई उति माया लाग्छ मरी उति माया।

हातमा लिने तिम्रा दुई बहिनीलाई भेट भएको ठाउँमा कर महारा चाहिँले के भनेको तिनी मुन्टो छुनु मुनु तिम्रा दुई बहिनीले जन्मै पार्यो रुनु तिम्रा दुई बहिनी त आफ्नो कहिले हुनु सिमल सरर र पिपल फरर र तिम्रा दुई बहिनीले कहिले जाने घर आजै छेडखान गर गाईले खाने धैरी त भैँसी के खान्छ र गाईले खाने धैरी त भैँसी के खान्छ र एउटा केटी फकाइदेऊ न तिम्रो के जान्छ र

भुगा मेरो स्वर्गीय भाइ म बालाखा हुँदा बालाखामा पढ्न पाइन साढे सातले थुँदा जिल्ला परे नुहाकोट थान्थिङ मेरो गाउँ थर मेरो मोडबारी दलबहादुर नाउँ गाउँछु कि त झ्याउरे भाषा रामायणमा सारा नारायणले लिनुभयो राम अवतार कै कैका कुरा सुन्दा राजा छक्क परे कस्तो वचन भन्न पर्यो आज मैले हरे ती कुरालाई नमानौ त पहिला कबल गरी जाऊ राम भन्नु भने आफै मूर्छा परे छाती पिटी दशरथले भन्दै राम राम त्यही पिराले दशरथको भयो परम धाम माया बस्यो गाढा रङको पृथ्वी बस्यो हाम्रो माया बस्यो गाढा रङको पृथ्वी बस्यो हाम्रो लहराले बाँधिएको माया कति राम्रो मरी माया कति राम्रो फुलै फुल्यो कठर चम्फा बाँच्न हर हर फुलै

0: 山也可发来了这的。
1: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङ्गो मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
4: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, UPVC र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843 0745 437 र 0102-590-0093 सम्पर्क गर्नु होला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-057-437।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमाने फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरो।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यही एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
3: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
9: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
3: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गाह जस्तो हो र, केही सिट नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
9: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
3: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
9: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
3: ल टिब प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98-511-93-270 98-511-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: मौसम विज्ञान विभाग को आग्रह सांसदहरूले उठाउनुभएका समसामयिक विषयमा गम्भीर हुन सभामुख डोल प्रसाद अरियालको सरकारलाई रूलिङ 3,45,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर श्रीलंकाको कारागारमा भएको झडपमा 19 जनाको मृत्यु र विश्वकप फुटबल अन्तर्गत आज राति पोर्चुगल र स्पेन बीच प्रतिस्पर्धा हुँदै
3: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना
4: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ यस्ता सन्देशहरूमा खाता निलम्बन भएको अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ
3: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ
4: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू
3: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्
4: ओटीपी पासवर्ड पिन शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ
3: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध

0: प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। मनसूनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यका सहित देशका विभिन्न पहाड़ी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसमविदले वर्षाका कारण उपत्यकाका केही सड़क जलमग्न र केही स्थानमा डुबान समेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। विभागका अनुसार मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिण र पश्चिमी भूभागतर्फ सरदर आसपासमा अवस्थित छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले उपत्यकामा वर्षा जारी रहेकाले सवारी साधन चलाउँदा तथा पैदल यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो। विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले आगामी तीन दिन देशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो। मौसमविदले नदी खोला तथा पहिरोको जोखिम रहेको क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसम सम्बन्धी अध्यावधिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। प्रतिनिधि सभामा नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभएको हो। यसै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 सभाले दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुईवटा प्रस्तावमाथि छलफल भएको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 माथि छलफल भएको हो। छलफलमा उठेका विषयमा जवाफ दिँदै श्रम मन्त्री प्रदीप यादवले ट्रेड युनियनलाई खारेज नगरी एकीकृत गरी आउन भनेको बताउनुभयो। मन्त्री यादवले महासन्धि कार्यान्वयन गर्न संघीयताको मर्म अनुसार सम्बन्धित निकाय र ठाउँहरूमा बाध्यकारी श्रमबारे निरीक्षण गरी उन्मूलन गर्नेतर्फ काम गरिरहेको बताउनुभयो। मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम गर्नका लागि फाइल बोकेर कार्यालय जानु नपर्ने र घरमा नै बसेर काम गर्न सक्ने गरी गर्ने व्यवस्था मिलाउन लागेको बताउनुभयो। छलफलमा सांसदहरूले श्रम कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धता बीच पूर्ण सामञ्जस्यता कायम गर्नुपर्ने बताउनुभयो। सांसदहरूले श्रमिकलाई देशको अमूल्य पूँजी निर्माताका रूपमा लिनुपर्ने, श्रमको सम्मान नीति बजेट र व्यवहार मार्फत नै गर्नुपर्ने बताउनुभयो। सांसदहरूले श्रमिकहरूको श्रमको सम्मान गर्ने, उनीहरूको अधिकारको रक्षा, श्रमको सम्मान र मूल्य पाउने गरी ऐन र नियम बनाउने कुरामा जोड़ दिनुपर्ने बताउनुभयो। बाध्यकारी श्रम अन्त्य गर्नेतर्फ जाँदै गर्दा पछिल्लो समय उत्पन्न परिस्थितिले बाध्यकारी श्रमतर्फ लैजाँदै गरेको स्थिति देखिएको भन्दै सुकुम्बासी लगायतमा बाध्यकारी श्रममा जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेर मात्रै नहुने भन्दै श्रमिकले सहज रूपमा काम गर्न पाउने वातावरण बनाउनु पर्ने, बन्द उद्योग धन्दा खोलेर रोजगारीको अवसर दिने, दक्ष जनशक्ति उत्पादनमा काम गर्नुपर्ने बताउनुभयो। सांसदहरूले श्रम निरीक्षणको क्षमता र स्रोत साधन वृद्धि गर्नुपर्नेमा समेत जोड़ दिनुभयो। सभामुख टोल प्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनुभयो। सभामुख अरियालले सांसदहरूले सभामा उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे जानकारी गराउन निर्देशन दिनुभएको हो। बैठकमा समय

0: माग गरी प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङ देम्बेले सदनमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा तोड्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। नेता आङ देम्बेले संसदमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने अभ्यास अन्तर्राष्ट्रिय स्तरमा समेत रहेको बताउनुभयो। सरकारका 100 दिनको उपलब्धिलाई हात्तीको देखाउने दाँत मात्रै भएको टिप्पणी गर्दै नेता आङ देम्बेले सरकारले सार्वजनिक गरेको उपलब्धिको सूची र यथार्थबीच ठूलो खाडल रहेको टिप्पणी गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहसलाई अन्यथा लिन नसकिने भए पनि संविधानका मूलभूत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसक्ने बताउनुभयो। अध्यक्ष राईले संघीयता, समावेशी र धर्मनिरपेक्षताका कुरामा तलमाथि हुने गरी संविधानमा दखल अन्दाज गर्न खोजियो भने देशमा दुर्घटना निम्तिने भन्दै संविधानका आधारभूत विषय नचलाई आवश्यक सुधार गर्न सकिने बताउनुभयो। बैठकको विशेष समयमा नेकपा एमालेका सांसद गुरु बरालले सरकारको 100 दिनको कार्यकाल लोकतान्त्रिक मूल्य, कानूनी राज्य र आर्थिक व्यवस्थापनका दृष्टिले असफल भएको भन्दै सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाउनुभयो। बैठकमा सांसदहरूले मौलिक हक कार्यान्वयन, विपद व्यवस्थापन र सीमावर्ती क्षेत्रका नागरिकका समस्या समाधान लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले उद्योग, होटल तथा कर्पोरेट क्षेत्रका श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाली श्रम बजारलाई व्यवस्थित गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले विद्युतीय सवारी साधनको आयातका क्रममा करचली भएको आशंका बढ़दै गइरहेको उल्लेख गर्दै त्यसको छानबिन गरी राजस्व संकलन गर्न सुझाव दिनुभयो। सांसदहरूले खेती प्रणाली, माटो परीक्षण, मल बिउको उपयोग लगायत विषयमा किसानलाई तालिम दिन तथा राष्ट्रिय राजमार्गमा ढाट राखेर अवैध असुली गर्नेमाथि कार्यवाही गर्न माग गर्नुभयो। त्यसै गरी सांसदहरूले सुर्खेतबाट कालीकोट जाँदै गरेको काली दैलेखको कर्णाली नदीमा भएको दुर्घटनामा समयमा उद्धार हुन नसकेको र मृतक र घाइतेको यकीन तथ्याङ्क सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले कर्णालीका नागरिकले सड़कको दुरावस्थाका कारण सधैँ जोखिमको यात्रा गर्न बाध्य रहेको र नागरिकले अकालमा ज्यान गुमाउनु परिरहेको भन्दै कर्णालीमा सड़क दुर्घटना न्यूनीकरण गर्ने योजना ल्याउन सरकारलाई रूलिङ गर्न सभामुखसँग आग्रह गर्नुभयो। सांसदहरूले सरकारले प्रतिबद्धता व्यक्त गरे अनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण, जनताले महसुस गर्न नसकेको, महँगी बढ़िरहेको, सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको तथा जेएनजी आन्दोलनमा भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर बन्न नसकेको बताउनुभयो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो। प्रतिपक्षी दलका सांसदहरूले सीमाबारे प्रधानमन्त्री शाहको अभिव्यक्ति सच्याउन लामो समयदेखि प्रतिपक्षीले गरेको माग सरकारले नसुनेका कारण विरोध जारी राखेको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ। बैठकमा विनियोजन विधेयक 2083माथि सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले रेडियो फ्रिक्वेन्सी अनुगमनबाट सीमित प्राकृतिक स्रोतका रूपमा रहेको फ्रिक्वेन्सीको व्यवस्थापन, अवैध दूरसंचार प्रणालीको अन्त्य, एफएम स्टेशन पहिचान र सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्क्यौल गर्न सहज हुने बताउनुभयो।
1: रेडियो फ्रिक्वेन्सी अनुगमन प्रणालीबाट सीमित प्राकृतिक स्रोतको रूपमा रहेको फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी व्यवस्थापन, एफएम स्टेशनहरू, वायरलेस प्रणाली लगायतका रेडियो उपकरणहरू पहिचान तथा सोबाट लाइसेन्स प्राप्त संस्था व्यक्तिलाई हुने हस्तक्षेप नियन्त्रण गर्न, सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्क्यौल गर्न, अन्तर्राष्ट्रिय दूरसंचारसँग सम्बन्धित मापदण्ड तथा स्पेक्ट्रम व्यवस्थापनका दायित्वहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न, 4G, 5G, डिजिटल प्रसारण, IoT लगायत आधुनिक वायरलेस सेवाको प्रभावकारी नियमन र अनुगमन गर्न, दूरसंचार तथा प्रसारण सेवाको गुणस्तर सुधार गर्न, इजाजत पत्र लाइसेन्स बिनाको फ्रिक्वेन्सी प्रयोग तथा अवैध उपकरणको प्रयोगलाई नियमनको दायरामा ल्याई लाइसेन्स तथा स्पेक्ट्रम शुल्कबाट राजस्व वृद्धि गर्न, संवेदनशील क्षेत्रहरूमा शंकास्पद वा अनधिकृत रेडियो संचारको पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
0: मन्त्री तिमेल सिन्हाले सुरक्षण जोखिमबाट जोगाउन पनि सरकारले सुरक्षण मुद्रण केन्द्रमा पुँजीगत लगानी वृद्धि गरेको बैठकमा स्पष्ट पार्नुभयो। त्यसै गरी शिक्षा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहमा शिक्षक अभाव पूर्ति गर्न सार्वजनिक विद्यालयप्रति अभिभावकको विश्वास बढ़ाउन नेपालमै उच्च शिक्षामा युवालाई आकर्षित गराउन र सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेटको सेवा विस्तार गरी स्मार्ट कक्षा कोठाको अवधारणा अनुरूप सरकारले बजेटको व्यवस्था गरेको स्पष्ट पार्नुभयो। त्यसै गरी महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालय अन्तर्गतका विषयमा उठेका प्रश्नको जवाफ दिँदै लैंगिक समानता र महिला सशक्तिकरणलाई ध्यान दिएर बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री बादीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू मार्फत महिलालाई व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था बजेटमा गरिएको जानकारी गराउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले आगामी आर्थिक वर्षलाई कानून सुधार वर्षका रूपमा मनाउने तयारी भइरहेको बताउँदै असान्दर्भिक कानूनहरूमा संशोधन गर्न उक्त घोषणा आगामी साउन 1 गते गर्न लागेको जानकारी दिनुभयो। मन्त्री गौतमले संक्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुंगोमा पुर्याउन पनि सरकारले तीव्र रूपमा काम गरिरहेको बताउनुभयो। यसै गरी युवा श्रम तथा रोजगार मन्त्री रामजीव यादवले वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र सम्मानजनक बनाउन सरकार युद्धस्तरमा लागि परेको बताउनुभयो। युवाहरूलाई नेपालमै रोजगारी सिप विकास र युवा उद्यमशीलता प्रवर्धन हुने गरी सरकारले बजेट ल्याएको भन्दै मन्त्री यादवले कमाउँदै सिक्दै र करियर उडान लगायतका नयाँ कार्यक्रमले युवा पुस्तालाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको अवस्था र बिरामीको चापलाई ध्यानमा राखी दुर्गम तथा विकट क्षेत्रमा समेत विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै कला साहित्य र संस्कृतिको पर्यटनसँग गहिरो सम्बन्ध रहेको भन्दै सरकारले सांस्कृतिक पर्यटकलाई आकर्षित गर्ने गरी काम तय गरेको बताउनुभयो। मन्त्री पौडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने रूटका लागि विभिन्न देशहरूसँग कूटनीतिक प्रक्रिया अघि बढ़ाएको पनि जानकारी दिनुभयो। बैठकमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत विनियोजित शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री प्रतिभा रावलले सहकारी बचतकर्ताको हितसँगै सर्वसाधारणको डुबेको रकम फिर्ता गराउने काममा सरकार लागि परेको बताउनु सरकारले संघीय निजामती विधेयक तर्जुमा गरी संघीय संसदमा पेश गर्न लागेको जानकारी गराउँदै मन्त्री रावलले विधेयकले कर्मचारीको मनोबल वृद्धिसँगै कर्मचारी प्रशासनको विद्यमान समस्या समाधानको अन्त्य र कर्मचारी प्रशासनको पुनर्संरचना हुने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले युवा वैज्ञानिकहरूलाई नेपालमै अध्ययन अनुसन्धान वैज्ञानिक खोज र आविष्कारका लागि सरकारले नयाँ कार्यक्रम बनाउँदै गरेको जानकारी बैठकलाई दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि असार 23 गते मंगलबार दिउँसो सभा 12 बजे बस्नेछ। नवलपरासीको पाली नन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध 3,45,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको अवधिमा अध्ययन खर्च घर निर्माण र घर खरिद गर्दा लागेको खर्च रकम बीमा प्रिमियम बाफत भुक्तानी गरेको रकम कम्पनी लगानीमा गरेको खर्च गरी कुल खर्च जम्मा 6,97,00,000 रूपियाँ भन्दा बढ़ी देखिएको छ। आयोगका अनुसार गुप्ताको बुवाको बुवा वंशराज गुप्ता आमा धानमती लेती तेली श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्ता विरूद्ध पनि मुद्दा दायर भएको छ। गृहमन्त्री सुदन गुरूङले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री गुरूङले आज अर्जुनधारा गाउँपालिका 11 स्थित सालबारी हेरिटेज भिल्लामा झापा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीहरूसँग भेटघाट गर्नुभएको छ। गृहमन्त्री गुरूङले सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था सीमा व्यवस्थापन तस्करी नियन्त्रण लागू औषध ओसार पसार मानव बेचबिखन लगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल गर्नुभएको छ। लगातार को वर्षा संगै मनसून सक्रिय बनेपछि बैतडीमा विपद को जोखिम बढ़ेको छ। बाढ़ी पहिरो र नदी कडान का कारण यस वर्ष करीब 18,000 नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय तहले पूर्व तयारी तीव्र बनाएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
2: बैतडीमा यस वर्षको मनसूनका कारण 3,654 घरधुरीका 17,894 नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको मनसून पूर्व तयारी तथा प्रतिकारी योजना अनुसार सम्भावित विपदको सामना गर्न उद्धार, राहत तथा आवश्यक स्रोत साधनको तयारी गरिएको हो। प्रमुख जिल्लाधिकारी एवं जिल्ला विपद व्यवस्थापन समिति संयोजक डिजन भट्टराई:
3: पहिलो कुरा त विपदको पूर्व तयारी र प्रतिकारी जिल्ला स्तरीय कार्ययोजना तयार गरिहामीले त्यो कार्य सबै निकायको भूमिका के भन्ने कुरा हामीले उल्लेख गरेका छौँ। त्यसो हुँदाखेरि भोलि विपद प्रश्नहरूमा हरेक निकायले आफै जिम्मेवार भएर विपद पूर्वतयारी प्रतिकारीहरूको कार्ययोजना हेरेर काम गर्नुहुन्छ। संस्थाले आफ्नो नेपाली सेना नेपाल प्रहरीको पनि आवश्यकता हुन्छ, आफूलाई रेडी गरेर त्यसरी तीन तह सरकार बीचमा हुनुपर्ने समन्वय पनि हामीले गरेका छौँ।
2: सुरक्षा निकायले पनि मनसून जन्य विपदको पूर्व तयारीलाई तीव्र बनाएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 51 गुल्म बैतडीले पुर्चौनी र 10 सचन नगरपालिकामा विपद व्यवस्थापन बेस नै स्थापना गरी उद्धार टोली तयारी अवस्थामा राखेको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 51 गुल्म बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक जङ्ग बहादुर कुवर:
4: समाजलाई ट्रेन गर्ने बाटो, अर्को आफ्नै जनशक्तिलाई पनि ट्रेन गर्ने बाटो, त्यसपछि ट्रेन जनशक्तिलाई रणनीतिक रूपमा जिल्लाभरिमा डिप्लोइमेन्ट गर्ने पाटाहरूमा हामीले काम गरेका छौँ। विपदको लागि छुट्टै भनेर दुईवटा थप अस्थायी मनसुन सुरक्षा बीच स्थापना गरेका छौँ, एउटा दमपा र एउटा पुर्चुनी नगरपालिकामा। त्यसमा पनि हामीसँग भएको विशेष दक्क राख्ने जनशक्ति छ, त्यसलाई पनि बाँडफाँड गरेर सबै ठाउँमा डिप्लोइमेन्ट गरेर
2: स्थानीय तहहरूले पनि सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक जनशक्ति र राहत सामग्री तथा पूर्व तयारीका अन्य सामग्रीहरू तयारी अवस्थामा राखेको जनाएका छन्। विपद आइपरे तत्कालै उद्धार र राहतमा परिचालन हुने तयारी पूरा गरिएको पुर्चौनी नगरपालिकाले जनाएको छ। पुर्चौनी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बम:
5: पूरै तयारी सबैले हाम्रो क्याम्प आइसकेका छ सशस्त्रको पनि, अनि हामीले त्यो सबै सामग्री पनि उहाँहरूलाई देखाएका हौ। विपद प्रतिकार योजना पनि बनाएका छौँ, त्यसमा पैसा पनि छ, 10 साल पनि छ, धेरै सामानहरू पनि त्यसको एकदम तयारी राखेका छ हामीले।
2: जिल्ला विपद व्यवस्थापन समितिका अनुसार पुर्चौनी नगरपालिका, मेलौनी नगरपालिका र सुर्नया गाउँपालिका बाढी, पहिरो तथा कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन्। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकाको पश्चिमी शहर नेगोम्बो स्थित कारागारमा भएको झडपमा 20 जनाको मृत्यु भएको छ भने करिब 100 जना घाइते भएका छन्। हिजो दिउँसो कैदीका दुई समूह बीच शुरू भएको झडप आज नियन्त्रणमा लिएको थियो। घटनामा 16 कैदी र 4 कारागारका सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। हिंसा कसरी शुरू भयो भन्ने बारे अनुसन्धान भइरहेको छ।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डाबीच सहकारीका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा अर्थमन्त्री डाक्टर मुवागले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष काण्डालाई धन्यवाद दिनुभयो। उहाँले आगामी दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर मुवागलेसँगको भेटमा अध्यक्ष काण्डाले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ। यस वर्ष मनसून सक्रिय भएसँगै देशभर धान रोपाई शुरू भएको छ। रोपाईकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यस पटक किसानले रासायनिक मलको अभाव भने झेल्नु परेको छैन। असारको शुरूआती 19 दिनमै 40,000 मेट्रिक टन भन्दा बढ़ी रासायनिक मलको सहज बिक्री वितरण भइसकेको छ। यही असार 1 गतेदेखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत कुल 40,569 मेट्रिक टन रासायनिक मल किसानको खेतबारी सम्म पुगिसकेको छ। विगतको वर्षहरूमा धान रोपाईको मुख्य याममै किसानले रासायनिक मल नपाएर शास्ति खेप्नुपर्ने बाध्यात्मक अवस्था थियो। सरकारले बेलैमा आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेका छन्।
8: फिफा विश्वकपको राउण्ड अफ 16 मंगलबार बिहान दुई युरोपली महारथी पोर्चुगल र स्पेन बीच रोमाञ्चक भिडन्त हुँदैछ। पोर्चुगलका 41 वर्षीय भेटरन स्टान क्रिस्टियानो रोनाल्डो अर्का लिजेण्ड लियोन मेसीले कतार विश्वकपमा देखाएको जस्तै चमत्कारी प्रदर्शन दोहोर्याउँदै टोलीलाई अघि बढाउन लालाए छन्। तर बलियो स्पेन विरूद्धको खेल रोनाल्डोका लागि कठिन बन्न सक्ने अनुमान खेल विश्लेषकहरूको रहेको छ। युरोप 2024 च्याम्पियन टोली स्पेन दुई वर्ष अघिको तुलनामा केही कम आक्रमक देखिए पनि टोलीको आपसी तालमेल र क्लब फुटबल शैलीको प्रदर्शनले पोर्चुगलका लागि फलामको चुरा साबित हुने निश्चित छ। पछिल्लो समय स्पेनको अग्रपन्थी अल्भारो मोटाको स्थानमा मिकेल ओयरजाबले सम्हालेपछि चुस्त देखिएको छ। ओयरजाबले जारी प्रतियोगितामा 4 गोल गरिसकेका छन् भने राष्ट्रिय टोलीका लागि खेलेका पछिल्ला सोह्र खेलमा 17 गोलको शानदार रेकर्ड बनाएका छन्। खेलमा नियन्त्रण जमाउने स्पेनको रणनीतिलाई चिर्नु पोर्चुगलका लागि मुख्य चुनौती हुनेछ। ऐतिहासिक रूपमा यी दुई छिमेकी बीच सन् 1921 यता 43 पटक प्रतिस्पर्धा भइसकेको छ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मध्य प्रदेशका साथै कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा बागमती प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमदेखि भारीसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी तीन दिन देशका पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह। सांसदहरूले उठाउनुभएका समसामयिक विषयमा गम्भीर हुन सभामुख टोल प्रसाद अरियालको सरकारलाई रूलिङ। 3,45,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। श्रीलंकाको कारागारमा भएको झडपमा 19 जनाको मृत्यु र विश्वकप फुटबल अन्तर्गत आज राति पोर्चुगल र स्पेन बीच प्रतिस्पर्धा हुँदै यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
9: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
10: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
11: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
10: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
11: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
10: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
11: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
10: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98,511,93,270 98,511,93,270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
12: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
13: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
12: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
13: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
12: मंगल सुनचाति पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
13: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98,41,71,25,42 98,61,02,66,11 र 010-525-542।
14: शरीर फुलेर जागरूकता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
15: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
16: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
17: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
18: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
17: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
18: जनरल मेडिसिन सेवा,
17: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
18: बाल रोग सम्बन्धी सेवा,
17: स्त्री रोग सम्बन्धी सेवा,
18: मुटुको इको र भिडियो एक्सरे सेवा,
17: ल्याब टेस्ट,
18: भिटामिन डी,
17: भिटामिन B12,
18: आइरन प्रोफाइल
17: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
18: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
17: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
18: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
17: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
18: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पाँच सय दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा। 12 लाख भन्दा बढ़ी भूमिहीन र व्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता नपाउने।
1: होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थानमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
0: तत्काल बजार भाव घटाउन व्यवसायीलाई उद्योग मन्त्रीको निर्देशन। देशभर 32% मात्रै धान रोपाई, मधेसमा सबैभन्दा कमजोर अवस्था। किसान अझै वर्षाको प्रतीक्षामा। तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई।
2: भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ।
0: सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापन बारे सदनलाई जानकारी गराउनु पर्ने। नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्कियो। संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी।
3: तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौ काङ्ग्रेसमा, पख्नु जनताहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेको।
0: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: यस वर्ष समयमा नै आवश्यक मात्रामा पानी नपर्दा देशभर धान रोपाई सुस्त बनेको छ, जसले खाद्य उत्पादन र किसानको आमदानीमा प्रत्यक्ष असर पार्ने देखिएको छ। अहिले नै सिंचाई व्यवस्थापन र वैकल्पिक बालीको प्रवर्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ। जलवायु परिवर्तनका बढ़दो चुनौतीबीच कृषिलाई मौसममा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निकाल्ने दीर्घकालीन नीति आवश्यक छ।
5: देशभर पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त बनेको छ। कृषि विभागका अनुसार असारको तेस्रो सातासम्म देशभर कुल धान खेती योग्य क्षेत्रफलको 32.38% अर्थात 4,43,595 हेक्टरमा मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 45% रोपाई भइसकेको थियो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै 57.9% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 41%, कर्णालीमा 40.5%, लुम्बिनीमा 37.3%, बागमतीमा 33.2% र कोशीमा 31.5% रोपाई सम्पन्न भएको छ। धान उत्पादनको मुख्य क्षेत्र मानिने मध्य प्रदेशमा भने अवस्था सबैभन्दा कमजोर देखिएको छ। 3,85,933 हेक्टर खेतयोग्य क्षेत्र मध्ये 15.6% क्षेत्रमा मात्रै रोपाई भएको छ, जुन गत वर्षको 25.1% भन्दा निकै कम हो। धान रोपाईका लागि तत्काल मधेसमा पानी पर्ने सम्भावना के छ? सीआईएनसँग कुरा गर्दै मौसमविद सरोज पुडासैनीले भन्नुभयो।
2: कुरा चाहिँ अब आज र भोलिको लागि वर्षाका गतिविधिहरू कमै छन्। अब भोलि रातिबाट चाहिँ केही रूपमा बढ्ने चाहिँ देखिन्छ। आज र भोलि भन्दा भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ। त्यहाँको पनि केही स्थानहरू चाहिँ मधेससम्मको वर्षा हुने, केही स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ मधेस प्रदेशमा। अब अहिलेलाई चाहिँ अरू प्रदेशहरू केन्द्रित भएर यो पश्चिमी क्षेत्र र अलिक बढी यो गण्डकी पश्चिम केन्द्रित र बागमती केन्द्रित भएर चाहिँ वर्षाहरू भइरहेको छ।
5: पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको भन्दै अहिलेको पूर्व तयारी व्यवस्थापन र सम्भावित जोखिम पहिचानको विषयमा जानकारी दिन निर्देशन दिनुभएको हो। उहाँले देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे तत्काल जानकारी गराउन निर्देशन दिनुभएको हो।
6: सभाको आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक
7: विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
5: त्यस्तै बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत समेत गराउनुभयो। सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने योजना अघि सारेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भूमिहीन एकिङ भएका परिवारलाई संयुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम पनि अघि बढ़ाइएको बताउनुभयो। उहाँले हाल 12,47,000 भन्दा बढ़ी भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको क्रममा रहेको समेत बताउनु भएको छ।
1: नेपालको संविधानले प्रत्येक नागरिकको आवासको हक सुनिश्चित गरेको छ, साथै सार्वजनिक सम्पत्ति, नदी प्रणाली, सड़क, वन तथा अन्य सार्वजनिक उपयोगका जग्गाको संरक्षण गर्नु पनि राज्यको संवैधानिक दायित्व हो। सरकारले यी दुवै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उठाई हाल होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारहरूलाई दीर्घकालीन समाधान सहित पुनर्स्थापना गर्ने नेपाल सरकारको नीति हो। तत्कालका लागि राहत स्वरूप प्रति परिवार ₹25,000 र 3 महिनाको घरबाडा स्वरूप मासिक ₹15,000 उपलब्ध गराई होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थानमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
5: यसैबीच काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये आजसम्म आवेदन नदिनेहरूले पुनर्स्थापना खर्च नपाउने भएका छन्। अधिकांश अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको थियो। सरकारले पुनर्स्थापनाका लागि प्रति परिवार ₹25,000 उपलब्ध गराउने व्यवस्था गरेको छ। समितिले नेपाल सरकारको अनलाइन भुक्तानी प्रणाली असार 24 गतेदेखि बन्द हुने भएकाले त्यसपछि प्राप्त हुने निवेदनका आधारमा ₹25,000 भुक्तानी गर्न नसकिने भएकाले आजसम्मको सीमा तोकेको समितिले जनाएको हो। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्काल बजार भाव घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छात्र संगठनहरूका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। आज मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताउनु भएको छ। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यावसायिक समस्या र गुनासोहरू पनि मन्त्री समक्ष राखेका थिए। नेपाली कांग्रेसको संस्थापन र संस्थापनेतर बीच आन्तरिक तिक्तता थप बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापन इतरले स्वीकार्न नसक्दा आन्तरिक कलह चरम बिन्दुमा पुगेको हो। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज छुट्टै पार्टी कार्यालयको स्थापना समेत गरेका छन्, जसले गर्दा कांग्रेसमा थप विभाजनको संकेत देखिएको विश्लेषण भइरहेको हो। नेताहरूले सम्पर्क कार्यालय भने पनि देउवा निकटले सोही स्थानबाट पार्टीका आगामी गतिविधि सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्। कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्र नभई पार्टीको हितमा सहमति हुनुपर्ने बताउनुभयो।
8: उहाँहरू चाहिँ पहिला एक ठाउँ बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ पनि राख्छौ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौँ भन्छौँ नेतृत्व तहकै, उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुनु जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
5: संस्थापन इतरका नेताहरू पूर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला लगायतका शीर्ष नेताहरू बीचको छलफलले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय समेत गरेको छ। यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। कांग्रेस सहमहामन्त्री फर्मुला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो। सीआईएमसँग कुरा गर्दै नेतृत्वले सर्वोच्चको फैसलालाई मान्दिन भन्नु कति जायज हुने भन्दै प्रतिप्रश्न समेत गर्नुभयो।
3: सम्म तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लड्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक खोजेर त्यो काम हुँदैन। अब रहेको कुरो उनीहरूले यो सब गरिरहेछ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर कि हामी त जान्छौँ काङ्ग्रेसमा, पख्रु छ तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछ।
5: कांग्रेसले आगामी महाधिवेशनका लागि सदस्यता नवीकरण अध्यावधिको समय साउन 3 गतेसम्म थप गरेको छ, तर त्यसको कुनै औचित्य नभएको भन्दै इतर पक्षका नेताहरूले अध्यावधि गरेका छैनन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। यो खेल राति पौने 1 बजे अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह एचको विजेताका रूपमा नकआउटमा पुगेका छन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुवै फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान पौने 6 बजे अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ।
0: मुगुको भी गाउँमा खडेरीको संकट, भोक मरेको जोखिम बढ्दो।
9: पानी पाइँदै नहुँदै के गर्छन्? बाल लाउने
10: केही छैन, सुकी गर्नु छैन, के दुमुखा चामल त्योभन्दा पिने पानी पनि छैन।
0: किसानको घाउमा मलम लगाउने स्थानीय सरकारको प्रयास, रिपोर्टसँगै डिजिटल हिंसा र ठगीबाट कसरी जोगिने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
12: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। असार लागिसक्दा देशका अधिकांश स्थानमा रोपाई चलिरहेको छ, तर मुगुको सोरु गाउँपालिका 3 स्थित भी गाउँमा भने अवस्था बिल्कुलै फरक छ। लामो समयदेखि पानी नपर्दा खेतबारी बाँझै छन्, पानीका मुहान सुकिसकेका छन् र किसानहरू भोकमरीको चिन्तामा छन्।
15: मुगुको सोरु गाउँपालिका 3 भी गाउँका हिमाली धामीको परिवार वर्षौंदेखि खेतीपातीकै भरमा चलेको छ, तर यस वर्ष असार लागिसक्दा पनि उहाँले खेतमा बिउ समेत छर्न पाउनु भएको छैन। खेत बारी सुक्खा छन्, पानीको कुनै स्रोत छैन। घर अगाडि बाँझो जमिन देख्दा उहाँको चिन्ता झन बढेको छ।
16: पहिला बारी गहुँ गर्दा छिउ सरन, अब यस बेला त गहुँ भित्रिनु बेला भइसक्यो होइन, अब नेरी पछि अब कोदो काउनी रोप्ने बेला भयो होइन, काउनी कोदो घोगा मकै त्यस्तै अन्य धुप त छिउ सर्दियो अब के गर्नु अब अहिले केही मेगाया नै अटक खाने पानी पाइँदैन अनि के गर्कन बाल लाउने हो अब
15: भी गाउँका अधिकांश किसान आकाशीय पानीमै निर्भर छन् सिंचाई सुविधा नहुँदा पानी नपरेसम्म खेती सुरु गर्न सकिँदैन यसपालि खडेरीले पानीका मुहान समेत सुकाएपछि खेतबारी मात्र होइन पशुपालन समेत संकटमा परेको छ कोदो मकै चिनो कागुनो जस्ता मुख्य बाली लगाउन नपाएपछि खाद्यान्न अभाव हुने चिन्ता बढेको स्थानीय डल्ले धामी बताउनुहुन्छ
16: समस्या केही छैन समस्या बाली नाली भन्ने सामान अहिले ताती कार्तिकीय बाली पनि भयो न जेठाँसी तीन बाली जेठाँसी भयो दुई बाली कार्तिकीय भयो अहिले मान्छेको राम्रो राम्रो गरेको नि मर्नु भयो केही छैन सुकी गर्नु खै के दोमुखा चामल त्यो भन्दा पिने पानी पनि छैन गोरु बाछा पनि मन नआठी गयो केही पनि मान्छे पनि त्यसै छ रात पनि यही धारन्ती बहिनी दिन पनि यही धारन्ती बहिनी छन् पानीको पानी अरू खानु भन्दा त पानीको पनि पाउन आँटिनन्
15: यसै गाउँका अधिकांश परिवारको मुख्य आमदानीको स्रोत कृषि पेसा नै हो पहिले आफ्नै खेतमा उत्पादन भएको अन्नले झण्डै एक वर्षसम्म खान पुग्थ्यो धेरै उत्पादन गर्ने किसानले बिक्री गरेर घर खर्च समेत चलाउँथे तर लगातार दुई वर्षदेखि खडेरी दोहोरिँदा किसानको जीवन झन कठिन बनेको छ पानी नहुँदा चरण क्षेत्र समेत सुक्दै जाँदा पशु चौपाया पाल्न समेत समस्या भएको किसानहरू बताउँछन् स्थानीय धना भूमि र कन्तरी भूमि
16: खेती मुले हुकी गया खेती बाँदा उभया सिम बोया कहीँ मास बोया त्यही न बोटोमा त उमार्यो क्या केही पकै पो लाग्यो नै म पनि त्यही राखे तलाउँदो अब खडेरी पढियो भने खडेरी एकजना आउँदो खान एकजना लिएर बस्छ खाने एकजना भया भइसक्यो कसरी हो एकजना म दिए आफू खाँदा उनी ठेका लिन आएर बैकिन गर्नु बैकिन नआन बैकिन ठाउँको ठाउँ लगाइदा हामी पनि यस्तो सर खडेरी पढ्यो चामल दिए निशुल्क चामल कोही दिने
17: दुई वर्ष लगभग भयो हुनु हाम्रो खडेरी पढेको अब पोहोर पनि गाउँ भएन अहिले पोहोर कार्तिकै पनि भएन अनि अहिले पनि कार्तिकै पनि छैन हुने छैन पुरो गाउँ पनि अब केही पनि भएन खाद्य विकल्प अरू छैन पैसा आर्थिक ओरपर अब कमाउने ठाउँ पनि छैन हाम्रो केही पनि पानीका मूल भनेर सुकेर रात दिन त्यहाँ बैकिनीको लेन छ त्यहाँ मारामार लुच्छा चुड मात्रै छ केही छैन तीन चार घण्टा बस्नु सके रातभरि बस्नु सके दिनभरि बसेर कुनै न कुनैले हेरिदिएले हल्का नाप हामी रात केही न केहीको रात गरिदिएले हामी आभारिक हुनेछौँ
15: खडेरीको असर नयाँ बालीमा मात्र होइन अघिल्लो मौसममा लगाएका जौ गहुँ उवा र धान जस्ता बालीमा पनि परेको छ मुगोका अन्य बस्ती तथा हुम्लाका केही गाउँमा पनि यस्तै खडेरी देखिएको छ यस्तो समस्या प्राकृतिक कारण भएकाले तत्काल समाधान गर्न कठिन भए पनि विभिन्न कार्यक्रम मार्फत राहत र खाद्यान्न व्यवस्थापनको प्रयास भइरहेको सोरु गाउँपालिका तीनका वडाध्यक्ष सिंहबहादुर धामी बताउनुहुन्छ
18: हाम्रो मुगुमा गमगडीमा पानी आउँछ अर्को ठाउँ पानी आउँछ यहाँ खडेरी किन पर्यो पनि भन्छन् तर्क पनि छ मान्छेको विभिन्न तर वारी हाम्रो सोरु बेल्टको भी हुम्ला बेल्टको यो गल्बा कल्खे पहिलेबाट पनि अलिकति चाहिँ खडेरी पर्ने ठाउँ किन हाम्रो वन जंगल पनि कम छ अनि माथितिर लेक पनि अलिकति चाहिँ जंगल भएको लेक लामो पनि छैन त्यो हिसाबले पनि खडेरी पर्छ पोहोर सालबाट अलि चाहिँ बढी भएकै हो
15: समयमै पर्याप्त वर्षा नभए खाद्यान्न उत्पादन घट्ने र भोकमरीको जोखिम अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगडी
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ डिजिटल जालमा फस्दै महिला श्रमिक
19: विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई
0: विदेश जाने महिलामाथि बढ़दो डिजिटल हिंसा सुरक्षित रहने उपाय के होला विज्ञसँगको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
22: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ वैदेशिक रोजगारीले रोजगारी र आमदानीको अवसर दिए पनि पछिल्लो समय महिलामाथि डिजिटल हिंसा अनलाइन ठगी फेक प्रोफाइल ब्ल्याकमेल र गलत सूचनाका घटना बढ़िरहेका छन् यस्ता जोखिमबाट कसरी सुरक्षित रहने अनलाइन मार्फत हुने ठगी र हिंसाबाट जोगिन महिलाले के कस्ता सावधानी अपनाउनुपर्छ यिनै विषयमा केन्द्रित रहेर हामीले पौरखी नेपालका संस्थापक मन्जु गुरूङसँग कुराकानी गरेका छौं
4: नेपाल भित्रै पनि साइबर क्राइमहरू भएको थुप्रै हामीले घटनाहरू दुर्घटनाहरू देखेका छौं त्यसमा पनि अझ नेपालको राजनैतिक सीमाना छोडेर जाने जहाँ चाहिँ उसको सुरक्षाको प्रत्याभूति ज्यादै न्यून हुन्छ त्यस्तो अवस्थामा चाहिँ अझ वैदेशिक रोजगारमा जाने महिलाहरूले यो विषयमा अझ बढी जानकार भएर बुझेर सचेत भएर सजग भएर र यो विषयमा चाहिँ उनीहरूलाई चाहिँ जानकारी दिएर पठाउने वातावरण चाहिँ राज्यले सृजना गर्नुपर्छ र साथसाथै हामी जस्तो सामाजिक संघ संस्था हजुरहरू जस्तो संचारकर्मीहरूले पनि यो विषयमा चाहिँ जनचेतना अभिवृद्धि गरेर जान्न पर्छ बुझ्नुपर्छ भन्ने त्यो ज्ञान त्यसको महत्व चाहिँ उहाँहरूलाई दर्शाउनु पर्छ अनि उहाँहरूलाई चाहिँ एहसास भन्छ नि रियलाइजेसन महसुस गराउने त्यस्तो किसिमको वातावरण चाहिँ सृजना गर्नु
22: यो व्यक्तिगत जानकारी कसलाई दिने कसलाई नदिने र व्यक्तिगत जानकारी अरूलाई दिँदाखेरि हुने फाइदा एकातिर छ डिजिटल ठगी अन्तर्गत चाहिँ अब वैदेशिक रोजगारीमा जाँदै गर्दाखेरि अब पुरुषहरूले जस्तै महिलालाई पनि भनेको काम नपाउने तलब एकदमै धेरै थोरै जान पाउने कुरा गइसकेपछिको कुरा भयो कतिपयकै अब पैसा दिएर जानै नपाएको स्थिति पनि हुन्छ होइन ठगिएको एक त घरमा आर्थिक समस्या भएर जान खोजेको ऋण पान गरेर दिएको संकलन गरेको पैसा पनि दलालले एजेन्टले खाइदिने स्थिति पनि छ नि त त्यसो नहोस् भन्नका लागि पनि केही सावधानी अपनाउनु पर्यो महिलाहरूले चाहिँ विशेष के ख्याल गर्ने
4: विशेष गरेर घरेलु श्रमिकमा जाने महिलाहरूको जति पनि यो वैदेशिक रोजगारमा जाने लागत छ नि लागत चाहिँ उहाँहरूले तिर्नु पर्दैन कि यसलाई चाहिँ इम्प्लोयर पे मोडल भन्छ जो चाहिँ उसको रोजगारदाता हो उसको रोजगारदाताले उसको समग्र उसको पासपोर्ट बनाउनेदेखि लिएर उसको भिजाको उसको तालिमदेखि लिएर उसको समग्र हवाई टिकटदेखि लिएर आफ्नो गन्तव्य मुलुकमा नपुगिन्जेलसम्मको समग्र उसको लागत चाहिँ उसको रोजगारदाताले बेहोर्ने एउटा चाहिँ प्रावधान छ कि तर बीचको बिचौलियालाई हाम्रो महिलाहरूलाई त्यो बारेमा जानकारी छैन बीचको बिचौलियाले महिलाहरूबाट पनि के अरे फाइदा लिने र उसको जुन चाहिँ रोजगारदाता छ रोजगारदाताबाट पनि फाइदा लिन्छ एक नम्बरमा यो कुरा बुझ्नु चाहिँ जरुरी छ र त्यसको साथसाथै अब उसले आफ्नो विदेशमा जानुभन्दा पहिला उसले ब्याङ्क खाता खोल्नुपर्ने होला ब्याङ्क खाता खोल्दाखेरि उसको चाहिँ त्यहाँको सेक्युरिटी पिनको कुराहरू होला अहिले पछिल्लो अवस्थामा ई ब्याङ्किङको सिस्टमहरू आइरहेको छ ई ब्याङ्किङको एउटा मान्छेलाई एकदमै सहज एउटा क्लिकमा नै विदेशबाट पैसा आउँछ यहाँबाट विदेश पठाउनु चाहिँ सजिलो भएको छ तर त्यसको साथसाथै एकदम चुनौती पनि छ
22: विदेशमा हुँदाखेरि चाहिँ रोजगारीको क्रममा बाहिर रहँदाखेरि अब घर परिवार आफ्नो साथमा हुँदैन एक्लै त्यो हुँदाखेरि चाहिँ एक्लोपनको महसुस हुँदै गर्दाखेरि चाहिँ यहाँ सामाजिक सञ्जालले अहिले त सजिलो छ हातमा मोबाइलमा यसो गरेपछि जोसँग पनि कुरा गर्न पाइयो होइन छान्दाखेरि चाहिँ सही मान्छे भनेर छानेर विश्वास गरेर थुप्रै खालका अन्तरङ्गका कुराहरू अनि आफ्ना गोपनीय स्थानका फोटोहरू पनि पठाउने गर्दै गर्दाखेरि चाहिँ विभिन्न दुर्घटनाहरू भएको दुःखद घटनाहरू घटेको कुराहरू पनि आइरहन्छ नि त विदेशमा रहँदै गर्दाखेरि महिलाले के विषयमा चाहिँ ख्याल गर्ने यो डिजिटल ठगी भित्र चाहिँ यो आर्थिक रोजगारी मात्रै नसमेटिएर यो त एक किसिमको यो पनि ठगिने हो हिंसा हो के विषयमा ख्याल गर्ने त
4: अब मैले अघि नै यहाँलाई
19: निवेदन गरे जस्तै जो पाए त्यहीसँग साथी नगर्ने यदि साथी गरिहाले पनि आफ्नो के अरे संवादको परिधिलाई पनि हामीले मेन्टेन गर्नु पर्यो त्यो हेर्नु पर्यो र यदि कसैले तपाईँलाई ललाई फकाई होइन एकदमै मन जितेर म चाहिँ अनम्यारिड हो मेरो बिहे भएको छैन त्यो सुरुमा नपाइन्जेल त अब लोग मान्छेले त्यो भन्छ नि त्यो भनेर झट्टै विश्वास नगरिहाल्ने कसैलाई
22: यो मान्छे चाहिँ मसँग यस्तो अलिक गलत तरिकाले नजिक हुन खोजिरहेको छ
19: हामीलाई इन्ट्युसन भइहाल्छ नि यो व्यक्तिले मसँग किन मसँग उसले बारम्बार कुराहरू खोतल्न लागेको छ किन यो व्यक्ति मसँग किन नजिक हुन लागेको छ यसले मबाट के चाहन्छ भन्ने कुरा त हामीले अलिकति सुइँको पनि पाउँछौ विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई
22: यदि हामीले चाहिँ यो मान्छेले मलाई गलत तरिकाले उपयोग गर्न खोजिरहेको छ भन्ने सुइको अलिअलि पाउन थाल्यो भने त्यस पश्चात के गर्ने
19: त्यस पश्चात चाहिँ उसँग संवाद पनि संवादको दूरी घटाउने कमी एकदम कम बोल्ने र सम्भव हुन्छ भने उसलाई ब्लकै गरिदिने त उसलाई ब्लक गरिदिने उसले चाहिँ अर्को के अरे आइडीबाट पनि उसले रिक्वेस्ट पठाउन सक्छ त्यो अवस्थामा चाहिँ आफू अलिकति सचेत भएर त्यस्तो व्यक्तिहरूसँग परै रहनु चाहिँ आफू पनि सुरक्षित हुन्छ र दुर्घटनाहरूबाट चाहिँ आफू बस्न सफल हुन्छ
22: यदि आफू त्यो समस्यामा म परिसकेपछि त्यस पश्चात चाहिँ के गर्न सकिन्छ हामी महिलाले उजुरी दिन पर्ने होला अथवा कोही साथीसँग कुरा गर्न सकिने मेन्टली त हामी मानसिक रूपमा एक किसिमको त्यो तनाव त उत्पन्न हुन्छ नि त्यसपछि के गर्न सक्छौ
19: त्यसपछि आफूले एकदमै विश्वास गर्ने व्यक्तिसँग आफ्नो समस्याको बारेमा चाहिँ सेयर गर्ने र राज्यसँग नेपाल सरकारसँग नि त्यस्तो यो अहिले साइबर क्राइमको मुद्दाहरू हेर्ने इन्स्टिट्युसनहरू अलरेडी बनिसकेको अवस्था छ त्यस्तो संस्थामा गएर पहिला सुरु प्रहरीलाई हामीले उजुरी दिने र साइबर ब्युरो भनेर छ साइबर ब्युरोमा पनि दिन सकिन्छ त्यसरी चाहिँ हामीले आफूलाई भएको जुन किसिमको अपराध गर्न खोजिएको छ त्यो अपराधको विरुद्ध चाहिँ आफूले आवाज उठाउनु पर्छ
22: विदेशमा हुँदा जस्तो रोजगारी
19: विदेशमा हुँदाखेरि पनि अब त्यस्तै अब विभिन्न सामाजिक संघ संस्थाहरू हुन्छ हाम्रो अब कूटनीतिक नियोगहरू छ मिसनहरू हुन्छ होइन त्यस्तै गरेर अब कोही न कोही आफन्तहरू हुनसक्छ उहाँहरू मार्फत चाहिँ कानुनी उपचारको लागि चाहिँ हामी अगाडि बढ्नुपर्छ
0: पाँच सय दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा 12 लाख भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा रहेको सरकारले जनाएको छ आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता भने नपाउने भएका छन् तत्काल बजार भाव घटाउन व्यवसायीलाई उद्योग मन्त्रीको निर्देशन छ देशभर 32% मात्रै धान रोपाई मधेसमा सबैभन्दा कमजोर अवस्था छ किसान अझै वर्षाको प्रतीक्षामा छन् तर तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई छ सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापनबारे सदनमा जानकारी गराउनु पर्ने भएको छ नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्किँदै गएको छ संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत देखिएको छ गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी छ र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन् हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज चौथो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालको कृषि महिलाको श्रममा टेकेको छ, तर खेतमा सबैभन्दा धेरै पसिना बगाउने महिला अझै किसानका रूपमा चिनिँदैनन्। श्रीमान रोजगारीका लागि विदेश गएपछि घर, खेत, पशुपालन र परिवारको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर निर्णय गर्ने अधिकार, बजारसम्म पहुँच र कामको सम्मान भने अझै अधूरै छ।
0: आजको कार्यक्रममा हामी महिला किसानले भोगिरहेका हानिकारक परम्परागत अभ्यास, त्यसले निम्ताएको हिंसा, चुनौती र समाधानका उपायबारे कुरा गर्नेछौ।
1: महिलाले खेत जोत्छन्, बिउ रोप्छन्, अन्न फलाउँछन् र परिवारलाई बचाउँछन्, तर उनीहरूको श्रमलाई अझै बराबरीको सम्मान मिलेको छ त? महिला किसानले के भोगिरहेका छन्?
0: कर्णालीमा खेतबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर उनीहरूको श्रमको उचित मूल्यांकन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ। त्यसले निम्ताएको हिंसा, चुनौती र समाधानका उपायबारे कुरा गर्नेछौ।
1: महिलाले खेत जोत्छन्, बिउ रोप्छन्, अन्न फलाउँछन् र परिवारलाई बचाउँछन्, तर उनीहरूको श्रमलाई अझै बराबरीको

0: असारको महिना बिहानको झिसमिसे उज्यालो चरा चुरुङ्गीको चिरबिर आवाज सँगै हरियालीले ढाकिएका मुगुका खेतबारी। यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्। खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दा सम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ। मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ।
1: त्यस्तो कुरा त अब भोगे आउनुलाई धेरै, त्यतिखेर त अब यो तरकारी लग्या के भनेर टाइम पास भएको हामीलाई थाहा हुँदैन। तर थोरै तरकारी लिए भइगयो भने जस्तै हुन्छ। अब तरकारी धेरै हुन्छ, बजार सानो छ, त्यस्तो अनुभव त अब जस्तै धेरै छ त। अब एक केजी टमाटर लिएपछि आधा घण्टा, 20 मिनट, 2 घण्टा जति पनि कोही कुराले गबले भुलाइ राखिया छन् त, समस्या त धेरै छ त। अझ हामी हेर्नेखापको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ, तर हामीलाई यो बाटो नराम्रो छ। पहिला प्रथम पुरुषले माथि आम्नो, खुट्टो माथि गर्ने, आफू माथि हुने। अब महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले। आफूले भने जस्तै गरिकन यी थोरै भए पनि त बेच्न पाए पनि होइहाल्थ्यो अनि के अन्य भनेर, त्यो भनेपछि पुरुषहरूले थोरै कहाँ हुन्छ त, आफ्नो मूल्य त पाउनु पर्यो भनेर अब घर रासल्लो हुन्छ।
0: मुगु मात्र होइन, कर्णालीका अधिकांश ग्रामीण क्षेत्रमा कृषि उत्पादनको मुख्य आधार महिला हुन्। तर उनीहरूले गर्ने श्रमको मूल्याङ्कन भने अझै पर्याप्त हुन सकेको छैन। खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ। यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ।
2: बढी मात्रामा त महिलाहरू नै हुन्छन् है। पुलिसहरूले कहिले कसो हामीले सहयोग गर्ने भनेदेखि हामीले अब तपाईँहरूले यस्तो गर्नु पर्यो भने चाहिँ हलोसलो जोत्ने काम, यस्तो कहिले काहीँ खेतमा खन्ने काम त्यस्तो गरे पनि बढी मात्रामा बिहानदेखि बेलुकासम्म खटिएर अब जतिसम्म सकिन्छ जतिसम्म गर्छ त्यहाँभन्दा पुरुषभन्दा त डबल त्रिबल नै धेरै महिलाहरूले नै गर्ने अहिलेसम्म हामीले पनि गरिरहेको छौँ है। हाम्रो गाउँमा पनि गरेको हामीले देखेको पनि छौँ, हामीले आफै गरेको कुरा पनि हो। कहिले कसो अलिकति हो हलोसलो जोत्दाखेरि खन्दाखेरि केही हामीले गाह्रो पर्यो भने चाहिँ हामीले जाउँ भनेर भनेपछि मात्र हो, नत्र महिलाहरूले धेरै गर्छन्। पुलिस अलिकति हो पुरुषले गर्ने, अलिकति कहिले काहीँ सहयोग गर्दाखेरि त हो त्यो होइन, अनि खन्दाखेरि जोत्दाखेरि मात्र हो, नत्र त गोडमेल हामीले गर्नुपर्छ, त्यो उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ, ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ, ग्रिन हाउस गर्दाखेरि। कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो अलिकति। पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुषले भन्दा।
0: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ। नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढी छ। नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेखनीय रूपमा बढी छ। तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब 1/3 मात्र छ। अर्थात खेतमा महिलाको श्रम बढी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ। छायानाथ रारा नगरपालिका तिनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्न बाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ।
3: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो, अहिले गाह्रो छ। अब केही यता पर्वजोलतिर हालम भनेपछि को अख्तियारले के गर्छन् भन्छन्, कर्मचारी अनुहार यहाँ जग्गा सग्गा हेर जान्छन्, कहीँ पानीको ऊ छैन, रोजगार छैन भन्ने भयो, कोही के भन्ने भयो। अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो, तरकारी खेती गर्ने कन गाह्रो पनि गाह्रो छ। अब यो डोखामा लिँदाखेरि पनि हामी कन गाह्रो छ त, केलाई गाह्रो छ भनेपछि अब राति हाँट्छौँ, अध राति हाँट्छौँ, पुरुष दाजुभाइले कोहीले केही नभने पनि त हामी कन ढोलको डर छ, पहिरोको डर छ, बाटो नराम्रो छ, हामी कन त्यही बाटो सबजनाले लागेको त्यही बाटो हेरिदिए पनि त हामी कन कति कति सुविधा हुने थियो त। कृषि पेसा गर्नलाई त सर त्यस्तो अब गरिए अब 2 पैसा जागिरी हुन त जागिरीबाट ल्याउने।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म चाँडै स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ഉടി എറത ലൗ
1: ആഹാ കൊതി രാമ്ര മംഗൽസൂത്ര കാബട ലാഗോ
0: കാബട ഉന്നു നി മൈലെ ദിദി ബൈനി സുൻസാരി ഗർഗഹന ഉദ്യോഗ ബട ലാഗോ നി
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274 9861-7549-88 9861-7549-88
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-6656 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
5: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन? त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741-031-429।
9: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङ्बै सुर सेङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 02-525-470 असेम 98-511-87-882 फोन सिन्जिम से गहिरोमा
8: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ
10: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ
8: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54
10: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
11: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपी भिस्ती र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
11: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
12: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
11: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलेख गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
0: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौ, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौ। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बालरोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
0: भिटामिन डी,
3: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 98510-63802 98510-63802
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि. जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेला त नगरोस्.
5: पहिला मलाई विश्वास लागेन. यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ. मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो. पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ.
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550-50934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934.
1: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि.
7: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि.
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा.
7: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ. हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाठ पूर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ.
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ.
7: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ.
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98141-97-97-13 र 98139-15-19.
8: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो.

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: कर्णाली राजमार्गको दुर्घटना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन।
3: विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
2: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो?
4: उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खेल्नु पर्छ।
2: आयोजना निर्देशकसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
5: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनी राजधानी किएवमाथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी किएव र आसपासका क्षेत्रमा ज्यान गुमाउनेको संख्या 20 पुगेको बताइएको छ। युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेप्यास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेप्यास्त्र मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ निर्णय लिन आग्रह गरेका छन्। पश्चिम श्रीलंकाको एउटा कारागारमा दुई दिनसम्म चलेको दंगामा कम्तीमा 25 मृत्यु भएको छ भने 100 भन्दा बढ़ी घाइते भएका छन्। ती दंगाहरू नेगम्बो कारागारमा भएको झडपपछि शुरू भएका थिए। एकजना कैदीले लागू औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव शुरू भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। यूईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। यूईएफएको वक्तव्यबारे बीबीसीका वेन क्राउचर भन्छन्,
6: यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ।
5: उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका वेन क्राउचर। युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्र भागमा मानिसहरूको विशाल भीड़ जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 भन्दा बढ़ी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसंघले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनिभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो बीबीसी नेपाली सेवा हो।
2: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानाकर्षण गराएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्। सुनौ एउटा रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,
7: सभाको आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
2: आजको बैठकमा सरकारको कामबारे सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
1: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीरमा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रस्तममा उभिएर उत्तर दिनै पर्छ।
2: त्यस्तै काँग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
8: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिकता दिने ठूला गफ हाल्यो, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
2: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सड़क खण्डमा गाड़ी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सड़कहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म सो व्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यस बाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सम्पर्क गरी शुरूमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौ।
9: अब फेरि भोलि आउनुभयो भने अझै एक मौका छ, तर हामीले समय दिएरै भोलि भए पनि हुन्छ भनेका छैनौ। हाम्रो पेमेन्ट सिस्टम चाहिँ भोलि राति 12 बजे क्लोज हुन्छ, भोलिसम्म यस्तै घुम्दै आएका छौँ भने पनि हामी इन्टरटेन गर्छौ, दिन्छौ मिल्नेसम्मलाई।
10: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना?
9: अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडा माल लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई सूचित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छौँ।
10: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
9: अब भर्खर भर्खरै निस्किनु भएको छ, हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार चाहिँ 36 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बोरेको परिवार पनि सबै गइसक्नु भएको छ, 10-15 परिवार चाहिँ खरिपातीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेछु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा अधिकांश व्यक्तिहरू एडजस्ट गरेर बस्नुहुन्छ।
10: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ?
9: त्यो कुरा पनि हामीले आज छलफल गर्यौं, मैले कुरा राखेको थिएँ, अनि त्यो अनुसार चाहिँ सिरेसारसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौँ, त्यो अति विपन्न शारीरिक अस्वस्थता भएका अपाङ्ग प्यारालाइसिस भएका एकदम वृद्ध औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकछिन विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई छुट्टै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्म उहाँहरूलाई त्यहाँबाट निकाल्नु पर्ने राखिराख्नु भनेको छ। उहाँहरूलाई अब आश्रय दिनै पर्छ त्यस्ता व्यक्तिहरूलाई। यस्तो बर्खामा बाहिर जाउ भनेर त्यतिकै बाहिर गेट बाहिर हुलिएर पनि राज्यले गर्न खोजे त्यो पनि होइन।
10: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
9: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता कार्य गर्ने शैली पनि क्षीण हुँदै जाने भएको हुनाले अब सधैँ धेरै समय यसरी राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यो भए हुनाले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ। उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन् अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै फेरि छल्फल गर्छौँ।
10: कतिपय परिवारले हामीसँगै कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउन त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बासी हुन् यिनीहरूलाई दिन हुँदैन भनेर घरबेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो। घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई।
9: नेपालीलाई चाहिँ कोमल मनै भन्छन् क्या। एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्। त्यो भए हुनाले यसरी प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुसुरुक्क नपार्नुहोस् भनेछौँ हामीले। एक न एक ठाउँमा भेटिहाल्छ, जुरिहाल्छ भनेर कुरा गरेका छौँ। अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको उहाँहरू हस् भनेर त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ। अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दुई दिन बस्नलाई चाहिँ हामीले निकालिहाल्नुपर्छ भनेर भनेको छुन।
10: खानाको पनि व्यवस्था हुन्छ?
9: अब खानाको चाहिँ 19 गतेबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देशन छ, त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ। खाना आफै कतै जग गरेर खायो भने पनि अब बस्नुलाई त्यहाँ भएपछि सहज होला भन्ने लाग्छ हामीलाई।
10: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन। अब अन्त्यमा देश बाहिरको एउटा प्रसंग। युक्रेनको राजधानी कियव माथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियव र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेप्यास्त्रहरूको गम्भीर अभाव भएका कारण रूसले आइतबार राति कियवतर्फ प्रहार गरेका 23 बलिस्टिक क्षेप्यास्त्रहरू मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
5: युक्रेनी वायुसेनाका अनुसार रूसलाई कियवसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूज क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ़ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रूसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाई छ। आइतबारको व्यापक रूसी आक्रमणका क्रममा 68 क्षेप्यास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी कियवका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
10: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।